0: 52 मिनटमा रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौ आजको राशिफलतर्फ। राशिफलको सुरुमा मेष राशि। मेष राशि व्यक्तिहरूको लागि आज सामाजिक क्षेत्रबाट मान सम्मान मिल्ने ग्रह गोचर रहेको छ। नयाँ मानिसहरूसँगको भेटघाटले भविष्यका लागि नयाँ बाटो खोल्ने देखिएको छ। तपाईँका तर्क र विचारहरूलाई समाजले सहर्ष स्वीकार गर्नेछन्। आमदानीका नयाँ मार्गहरू प्रशस्त हुनेछन्। पहिले गरेको लगानीबाट लाभ मिल्नेछ। घरमा भौतिक वस्तुको किनमेल हुन सक्छ। घर सजावटको सामान आज किनमेल गर्दा राम्रो हुनेछ। आर्थिक व्यवस्थापनमा दक्षता देखिनेछ। सामूहिक कार्यमा सफलता मिल्ने ग्रह गोचर रहेको छ। सामाजिक सेवा अथवा राजनीतिमा आबद्ध व्यक्तिहरूका लागि आज पद र प्रतिष्ठा मिल्ने ग्रह गोचर रहेको छ। व्यापारमा नयाँ सम्झौता हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूका लागि आजको दिन केही चुनौतीपूर्ण रहनेछ। काममा ढिलासुस्ती हुनाले मनमा निराशा छाउनेछ। धैर्यतापूर्वक काम गर्दा निकै राम्रो हुनेछ। अरूको कुरामा धेरै अल्झने काम नगर्नुहोला। आर्थिक लेनदेनमा घाटा हुन सक्ने भएकाले आज जोगिँदा राम्रो हुनेछ। सतर्क हुँदा राम्रो हुनेछ। अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्ने अवस्था रहनेछ। ऋण लिने अथवा दिने काम आज नगर्नुहोला, किनकि जोखिम रहेको छ। कार्यस्थलमा केही विवादको सामना गर्नुपर्ने हुन सक्छ। आफ्नो काम इमानदारीपूर्वक गर्दा समस्या समाधान हुनेछ। वैदेशिक व्यापारमा लागेकाहरूका लागि आजको दिन केही लाभदायक रहने, फलदायी रहने ग्रह गोचर रहेको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आजको दिन कर्म प्रदान रहनेछ। मेहनत अनुसारको फल प्राप्त हुने देखिएको छ। अनुशासन र समयको पालनाले गर्दा धेरै कामहरू समयमा नै सम्पन्न हुनेछन्। आत्मविश्वास बलियो रहनेछ। व्यापार व्यवसाय विस्तार हुने योग पनि रहेको छ। लगानीका नयाँ अवसर प्राप्त हुनेछन्। सरकारी क्षेत्रबाट पाउनुपर्ने रकम आज प्राप्त हुनेछ। आर्थिक योजनालाई गोप्य राख्नु हितकर हुनेछ। कार्यक्षेत्रमा तपाईँको वर्चस्व कायम रहनेछ। वरिष्ठ अधिकारीहरूले तपाईँको कामको प्रशंसा गर्नेछन्। आजको दिन समग्रमा शुभ रहनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आजको दिन केही चुनौतीपूर्ण रहने देखिएको छ। आत्मविश्वासमा केही कमी भएको महसुस हुनेछ। कार्यक्षेत्रमा बाधा व्यवधान आउन सक्ने देखिएको छ। तपाईँ धैर्यपूर्वक काम गर्न सक्नुहुनेछ। महत्वपूर्ण निर्णयहरू आज नगर्दा राम्रो हुनेछ। आर्थिक लेनदेनमा पनि सावधान हुनुहोला। ठूलो लगानी गर्दा जोखिम हुने देखिन्छ, त्यसैले विज्ञको सल्लाह अनिवार्य लिनुहोला। अनावश्यक खर्चलाई नियन्त्रण गर्दा राम्रो हुनेछ। हाकिम अथवा उपल्लो तहको कर्मचारीसँग केही चिसोपन आउन सक्ने देखिएको छ। आफ्ना काममा मात्र ध्यान केन्द्रित गर्नुहोला। कार्यालयको राजनीतिबाट तपाईँ टाढा रहँदा निकै राम्रो हुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आजको दिन अत्यन्तै भाग्यशाली रहनेछ। तपाईँको नम्रता र सहयोगी स्वभावले अरूको मन जित्न सक्नुहुनेछ। धार्मिक अथवा आध्यात्मिक यात्राको अवसर मिल्नेछ। नयाँ लगानीका क्षेत्रहरू पहिचान हुनेछन्। बचत गर्ने बानीले भविष्यमा ठूलो सहयोग पुर्याउनेछ। उपहार अथवा चिट्टा आदिबाट धन लाभ हुने सम्भावना पनि रहेको छ। आज आमदानीमा पनि वृद्धि हुनेछ। कार्यक्षेत्रमा तपाईँको मेहनतको उचित मूल्याङ्कन हुनेछ। पदोन्नति अथवा स्थान परिवर्तनको योग रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैठौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आजको दिन ऊर्जावान रहने देखिएको छ। रोकिएका कामहरूले गति लिने देखिन्छ। तपाईँको कार्यक्षमता बढ्दै जानेछ। नयाँ योजना बनाउनका लागि केही समय कुर्नुहोला, जसले भविष्यमा राम्रो प्रतिफल दिनेछ। आर्थिक दृष्टिकोणले आजको दिन सुदृढ रहने देखिन्छ। अचानक धन प्राप्तिको योग पनि रहेको छ। तपाईँको बैंक मौजातमा सुधार आउने ग्रह गोचर रहेको छ। शेयर बजार अथवा अन्य अल्पकालीन लगानीबाट लाभ मिल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आजको दिन न्याय र समानताको भावना बढ्नेछ। घर र कार्यालयको जिम्मेवारीमा सन्तुलन राख्न आवश्यक छ। केही नयाँ समाचारले तपाईँको मनमा हर्ष छाउनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। भूमि अथवा सवारी साधनको कारोबारबाट तपाईँलाई विशेष लाभ मिल्नेछ। अनावश्यक विलासिताका वस्तुमा हुने खर्चलाई नियन्त्रण गर्दा निकै राम्रो हुनेछ। सहकर्मीको सहयोगले गाह्रो काम पनि सहज रूपमा सम्पन्न हुनेछ। प्रशासनिक क्षेत्रमा लागेकाहरूका लागि पदोन्नतिको ढोका खुल्नेछ। व्यवसायमा नयाँ ग्राहक जोडिनेछन्। परिवारमा सौहार्दपूर्ण वातावरण कायम रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि आजको दिन बौद्धिक क्रियाकलापमा बित्नेछ। अनुसन्धान र खोजी कार्यमा रुचि बढ्नेछ। मनमा नयाँ विचारहरू आउनेछन्, जसले गर्दा कार्य सम्पादनमा सहजता मिल्नेछ। आर्थिक लाभको अवसर प्राप्त हुनेछ, तर खर्चको बाटो पनि खुल्ला रहनेछ। व्यापारमा विशेष गरी संचार र प्रविधिसँग सम्बन्धित क्षेत्रमा प्रगति हुन सक्ने देखिएको छ। लगानी गर्दा कागज पत्र राम्रोसँग जाँच गर्न आवश्यक छ। कार्यक्षेत्रमा तपाईँको प्रभाव बढ्दै जानेछ। जटिल समस्याहरूलाई समाधान गर्न तपाईँको क्षमताको कदर हुनेछ। नयाँ परियोजनामा काम गर्ने मौका मिल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आजको दिन आध्यात्मिक र धार्मिक कार्यमा बित्नेछ। मनमा शान्तिको अनुभूति हुनेछ। तीर्थयात्रा अथवा परोपकारी कार्यमा संलग्न हुने अवसर पनि मिल्नेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। आकस्मिक खर्चको योग भएकाले केही रकम बचत गर्नु आवश्यक छ। वैदेशिक क्षेत्रबाट धन आगमन हुने देखिन्छ। आज कसैलाई ऋण दिँदा विचार पुर्याउनुहोला। समूहमा काम गर्दा सफलता मिल्नेछ। एकल निर्णय भन्दा पनि सामूहिक कार्यलाई प्राथमिकता दिँदा निकै राम्रो हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आजको दिन मिश्रित रहने देखिन्छ। बौद्धिक कार्यमा सफलता मिल्ने ग्रह गोचर रहेको छ, तर केही काममा अस्थिरता महसुस हुनेछ। निर्णय गर्दा हतार नगर्दा राम्रो हुनेछ। अरूको कुरा भन्दा आफ्नै विवेक प्रयोग गर्दा राम्रो हुनेछ। खर्चको मात्रामा केही वृद्धि हुनेछ। विलासिताका सामानमा धन खर्च हुने ग्रह पनि रहेको छ, त्यसैले बजेट बनाएर चल्नुपर्ने अवस्था रहेको छ। बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन्। व्यापारमा साझेदारहरूसँगको समन्वयले भविष्यलाई नयाँ उचाइमा पुर्याउने ग्रह गोचर रहेको छ। परिवारमा सानातिना कुरालाई लिएर विवाद हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आजको दिनमा योजनाबद्ध तरिकाले काम गर्दा सफलता मिल्नेछ। परिवारभित्र लुकेको प्रतिभा बाहिर आउनेछ र नयाँ अवसरहरूले तपाईँलाई पछ्याउनेछ। आमदानीका स्रोतहरू बढ्दै जानेछ। शेयर बजार अथवा प्राविधिक क्षेत्रमा गरिएको लगानीले प्रतिफल दिनेछ। रोकिएको धन फिर्ता आउनाले आर्थिक स्थिति सुदृढ बन्नेछ। कार्यालयमा तपाईँको कार्यशैलीको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी पाइने सम्भावना पनि रहनेछ। व्यापारमा नयाँ रणनीति अप्नाउनाले लाभ मिल्नेछ। विद्यार्थीका लागि आजको दिन परीक्षा अथवा प्रतिस्पर्धामा सफल हुने ग्रह योग रहेको छ। आज जे काम गर्दै हुनुहुन्छ सफलतापूर्वक सम्पन्न गर्न सक्नुहुनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आजको दिन सुखद र फलदायी रहनेछ। भौतिक सुख सुविधाका साधनहरू जुट्नेछन्। मनमा भएका दुविधाहरू हट्नेछन् र स्पष्ट मार्ग चित्रका साथमा अघि बढ्न सक्नुहुनेछ। सामाजिक मान सम्मानमा वृद्धि हुने ग्रह रहेको छ। व्यापार व्यवसायमा सोचेभन्दा बढी मुनाफा आर्जन गर्न सक्नुहुनेछ। घर जग्गा अथवा वाहन खरिदको योजना बनाउँदै हुनुहुन्छ भने आजको दिन प्रक्रिया अगाडि बढाउन सक्नुहुनेछ। लामो समयदेखि फसेको रकम उठ्ने सम्भावना रहेको छ। रचनात्मक काममा रुचि बढ्ने ग्रहको चार देखिएको छ। राशिफल बारे जानकारी सँगै लागू आजको साई सायद विशेष यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछन्। त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज आइतबार परेकाले पश्चिम तर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व पश्चिम र उत्तर तर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ व्यापारेर यात्राको थलनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सक्खर गुँद अथवा दही खाएर आजको शुभ व्यापारेर यात्राको थलनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा गढ नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थलनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेलार्थ शुभ लाभादी बेला बिहानमा 5:34 7:12 उद्वेग बेला रहनेछ। बिहानमा 7:12 8:51 चर बेला रहनेछ। बिहानमा 8:51 10:29 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 10:29 12:08 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। मध्याहमा 12:08 दिनमा 1:46 कालो बेला रहनेछ। कालो बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 1:46 3:25 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। दिनमा 3:25 5:03 रोग बेला रहनेछ। दिनमा 5:03 साँझमा 6:41 समय फेरि उद्वेग बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रि फलागौं। साँझमा 6:41 8:03 चर बेला रहनेछ। साँझमा 8:03 राति 9:25 लाभ बेला रहनेछ। राति 9:25 10:46 अमृत बेला रहनेछ। राति 10:46 12:00 काल बेला रहनेछ। राति 12:00 1:30 शुभ बेला रहनेछ। राति 1:30 2:51 रोग बेला रहनेछ। राति 2:51 4:13 उद्वेग बेला रहनेछ। राति 4:13 भोलि बिहानमा 5:34 समय फेरि चर बेला रहनेछ। यसमा चरभन्दा शुभ शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला। काल बेला छल्नुहोला। अब अन्त्यमा आजको राहुकाल खासका भन्दा खराब समय दिनमा 4:30 र साँझमा 6 बजेसम्मको समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातीमान गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460-35111। सम्पर्क नम्बर फेरि एकपटक 98460-35111।
4: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छु गर्दा क्षय रोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
5: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षय रोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षय रोग फैलनबाट रोकौ।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
7: समाचार प्रत्येक गाउँ समाज र समुदायका समाचार।
8: अन्तर्राष्ट्रिय आदिवासीको हुन् भन्ने 5 वटा क्राइटेरिया बने।
9: हामीले चाहिँ सामाजिक कुनै अर्को जाति सम्प्रदायसँग चाहिँ हाम्रो केही पनि लडाई होइन। हामीले चाहिँ
10: भाषा, कला, साहित्य र राजनीति,
11: मातृभाषालाई विद्यालयमा पनि पठन पाठनको रूपमा चाहिँ राख्ने
12: अवस्थामा नेपाली भाषा जुन अवस्थामा थियो अहिले अलिकति परिष्कृत भएको छ। किनभने भाषामा
13: स्थानीय निकायलाई सबल बनाउनको लागि चाहिँ राजनीतिक पार्टीहरू अत्यन्त महत्वपूर्ण
7: अर्थ, खेलकुद र विश्व जगतका गतिविधिहरू।
14: नेपाल सरकारले कृषिलाई चाहिँ अलिक बढी फोकस पनि गरेको छ, त्यसले गर्दाखेरि व्यावसायिक कृषिमा चाहिँ आकर्षण भएको।
15: नागरिक स्वस्थ हुनको निम्ति कुनै न कुनै ढंगले खेलकुदमा गाँसिनुपर्छ।
16: Studio Time.

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। रोहतालमा काइकिङ गर्ने क्रममा डुबेर एक युवकको मृत्यु। कास्कीको माछा पुस्केमा पहिरोले पुरिएर हाइड्रो पावरका 2 कर्मचारीको मृत्यु। एक घाइते। पोखरा उद्योगबारी संघको 36 महाधिवेशन शुरू। नयाँ नेतृत्वको लागि आज निर्वाचन हुने। वर्षाङ स्थित सन्तानेश्वरमा जारी महायज्ञमा 1,25,00,000 संकलन। पोखराको युनाइटेड क्लबको अध्यक्षमा गणेश तिमी सिन्हा निर्वाचित। रेड क्रसको जिल्ला स्तरीय हाजिर जवाब प्रतियोगितामा ग्लोबल क्लजेट प्रथम। कांग्रेस विवाद मिलाउन नेताहरूको दौड़धूप। वडा अधिवेशन सार्ने तयारी। राष्ट्रको स्वाधीनता र लोकतन्त्र रक्षामा एकजुट हुन नेकपा संयोजक प्रचण्डको आग्रह। मनसालले हिमालय आरोहण गर्न 348 जनाले लिए अनुमति। 15 करोड़ राशि संकलन। हुमर्जमा सेना पठाउने विषयमा अन्तिम निर्णय नभएको दक्षिण कोरियाको जिकिर। र एसिसी प्रिमियर कपमा नेपाल आज साउदी अरेबियासँग भिड्दै। अब सुनौ पूरा समाचार। पोखराको फेवतालमा काइकिङ गर्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ। मृत्युमा उदयपुरका 21 वर्षीय आयुष तमाङ रहेका छन्। फेवताल घुम्न आएका उनी शनिबार काइकिङ गर्ने क्रममा उनी तालमा डुबेका हुन्। उनी डुबेको सूचना पाउन साथ सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 कर्ण हेडक्वार्टर कालिका फेवा रेस्क्यू टावरबाट टोली खटिएको थियो। सशस्त्र प्रहरीले उनलाई तालबाट अचेत अवस्थामा उद्धार गरे पनि गण्डकी मेडिकल कलेज पुर्याए पनि उनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा गोताखोर सहितको विपद उद्धार टोली घटनास्थलमा पुगेको थियो। टोलीले आवश्यक उद्धार सामग्रीको प्रयोग गरी तालमा खोज तलास शुरू गरेको थियो। गोताखोर टोलीले दिउँसो 2:50 तालको करिब 30 फिट गहिराईबाट तामाङलाई फेला पारेको थियो। तालबाट बाहिर निक्लिँदा उनी अचेत अवस्थामा थिए। उद्धार लगत्तै उनलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको थियो। अस्पतालमा उपचारकै क्रममा आज चिकित्सकले उनलाई मृत घोषणा गरेको हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपक रिजालका अनुसार मृतक तामाङको शव अहिले अस्पतालमै राखिएको छ। सशस्त्र प्रहरीको टोलीले तालमा हुने दुर्घटना न्यूनीकरणका लागि रेस्क्यू टावरबाट नियमित निगरानी गर्दै आएको छ। तर प्रविधिको प्रयोग र उद्धारका बावजूद तामाङलाई बचाउन नसकेको सशस्त्र प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ। उता कास्कीको माछापुसे गाउँपालिका एक परातमा शनिबार भैरोमा परि 2 जनाको मृत्यु भएको छ। नवनिर्मित सुपर सेती हाइड्रो पावरको बाटो खन्ने क्रममा माथिबाट अचानक पहिरो खस्दा त्यहाँ कार्यरत कामदारहरू पुरिएका थिए। मृत्यु हुनेमा धनकुटा पाथीवास नगरपालिका 8 घर भएका 26 वर्षीय आयुष राई र खोटाङ कोपी राज किपिलाज गाउँपालिका एक घर भएका 27 वर्षका किसान राई रहेका छन्। बिहान 11 बजे बाटो खन्ने क्रममा उक्त घटना भएको थियो। पहिरोमा परि घाइते भएका उनीहरूलाई स्थानीय बासिन्दाले तत्काल उद्धार गरी मणिपाल शिक्षण अस्पताल पुर्याएका थिए। 2 जनाको उपचारका क्रममा दिउँसो 1:10 मृत्यु भएको प्रहरीले जनाएको छ। सोही घटनामा इराम घर भएका 32 वर्षीय भक्तबहादुर मगर पनि घाइते भएका छन्। उनको घुँडामा चोट लागेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। मगरलाई पनि स्थानीयले नै उद्धार गरी उपचारका लागि पोखरा ल्याएका थिए। घटनाको सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली परिचालन भएको थियो। प्रहरी चौकी सार्दी खोलाबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र श्रेष्ठको कमाण्डमा 2 जनाको टोली घटनास्थलमा पुगेको थियो। उक्त घटनास्थल प्रहरी चौकी सार्दी खोलाबाट करिब 12 किलोमिटर पौर्वमा पर्छ। 2 जनाको मृत्यु भएपछि अहिले अस्पतालमा उनीहरूको आफन्तलाई खबर पर्ने र कानूनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ। हाइड्रो पावर निर्माण स्थलमा सुरक्षाका उपायहरूका बारेमा पनि प्रहरीले सोधपूछ गरिरहेको छ। यसअघि पनि उक्त क्षेत्रमा सड़क खन्ने क्रममा सानातिना पहिरोहरू खस्ने गरेका स्थानीयले बताएका छन्। वर्खाको समय भएकाले जमिन गलेको र काम गर्ने क्रममा सावधानी नअपनाउँदा यो दुःखद घटना भएको प्राथमिक अनुमान गरिएको छ। प्रहरीले यस सम्बन्धमा थप विवरण संकलन गरिरहेको जानकारी दिएको छ। लगानीको सम्वर्धन उद्योग व्यवसायको प्रवर्धन भन्ने नाराका साथ पोखराको सबैभन्दा पुरानो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन तथा 72 वार्षिक साधारण सभा शनिबार शुरू भएको छ। महाधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवा र भोटेकोशी क्षेत्रका बाढ़ी प्रभावितले राहत तथा पुनर्स्थापनाका लागि उद्योगी व्यवसायीलाई मन फुकाएर सहयोग गर्न आग्रह गरे। अध्यक्ष श्रेष्ठले बाढ़ीका कारण असुवादेखि नवलपुरसम्मका नागरिक प्रभावित भएको भन्दै उनीहरूको अवस्था कारी लाग्दो रहेको बताए। उनले सहयोगका लागि विश्वका 70 उद्योग वाणिज्य संघलाई पत्र लेखेर अपील गरिसकेको पनि बताए। जलवायु परिवर्तनका कारण नेपालले ठूलो पर्यावरणीय संकट भोगिरहेको श्रेष्ठको भनाइ छ। विपद निम्त्याउने ठाउँमा अझै पनि हिमतालहरू रहेकाले तिनको व्यवस्थापनमा राज्य समाज र निजी क्षेत्र गम्भीर हुनुपर्नेमा उनले जोड़ दिए। महासंघका पूर्वाध्यक्ष आनन्दराज मुलमीले निजी क्षेत्रको सुरक्षाका लागि महासंघ र संघले आवाज बुलन्द गर्नुपर्ने बताए। उनले पर्यटन क्षेत्र तहस नहस हुने अवस्थामा पुगेकाले पोखराको अर्थतन्त्रमा पर्ने असरबारे चिन्तन गर्न आवश्यक रहेको उल्याए। नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले प्राकृतिक विपत्ति भएको क्षेत्र बाहिर बाहेक अन्य ठाउँ सुरक्षित रहेको सन्देश विश्वभर दिनुपर्ने बताए। उनले नेपालको पर्यटन क्षेत्रमा प्रचार प्रसारमा आफूले निरन्तर योगदान दिने बाचा गरे। संघका अध्यक्ष गोकर्ण कार्कीले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढ़ी प्रभावितका लागि 2,51,000 रूपियाँ सहयोग गर्ने घोषणा गरे। समारोहमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठलाई दोसल्ला ओढ़ाएर सम्मान गरिएको छ। यस्तै संघका उत्कृष्ट कर्मचारीहरू सहायक निर्देशक सुनिल छेत्री, सूचना अधिकृत वासुदेव मिश्र र प्राविधिक सहायक टीकाराम सुवेदीलाई नगद सहित पुरस्कृत गरियो। कार्यक्रममा महासंघ गण्डकीका अध्यक्ष नरेश कणेल, कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङ, पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कलेरिया र गण्डकी प्रदेशको प्रेस सचिव विमला भण्डारीले शुभकामना व्यक्त गरे। निर्वाचन समितिका संयोजक दामो अधिकारीका अनुसार नयाँ नेतृत्वका लागि आइतबार बिहान 8 साँझ 5 मतदान हुनेछ। निर्वाचनले अध्यक्ष सहित 15 सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ। संघमा हाल 2731 सदस्य आबद्ध छन्। उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि 4 बीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। अध्यक्ष पदका लागि बर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम चुनावी मैदानमा उत्रिएका छन्। उनीहरूमध्ये गौतम र आचार्य प्रणेल सहित प्रतिस्पर्धामा छन्। नयाँ नेतृत्वका लागि अध्यक्षका उम्मेद्वार बुद्धाचार्य वर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष हुन् भने आचार्य वाणिज्यतर्फका उपाध्यक्ष र गौतम महासचिव हुन्। पोखरेल यसअघि पनि अध्यक्ष पदमा 2 प्रतिस्पर्धा गरिसकेका व्यक्ति हुन्। वरिष्ठ उपाध्यक्ष पदका लागि गौतम प्यानलबाट टीकाराम सुवेदी र आचार्य प्यानलबाट दिनेश चन्द्र बास्तोला मैदानमा छन्। उपाध्यक्ष उद्योगतर्फ गौतम समूहका सौगात थापा र आचार्य समूहका ललित बहादुर कुंवर प्रतिस्पर्धा गर्दैछन्। त्यसै गरी उपाध्यक्ष वाणिज्य पदमा गौतम समूहका भीम गौतम र आचार्य समूहका मनोज कुमार श्रेष्ठ जुत्दैछन्। महासचिव पदमा गौतम पक्षबाट तारानाथ ढुङ्गाना र आचार्य पक्षबाट सुदीप प्रधानङ्ग प्रतिस्पर्धामा उत्रिएका छन्। कोषाध्यक्ष पदको लागि गौतम समूहबाट जीवन प्रकाश श्रेष्ठ र आचार्य समूहबाट देवेन्द्र परजू चुनावी मैदानमा छन्। उपमहासचिवमा गौतम प्यानलका यादव प्रसाद पोखरेल र आचार्य प्यानलका प्रदीप राज भण्डारी बीच प्रतिस्पर्धा हुँदा रामचन्द्र तिमिल सिन्हाले स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका छन्। खुल्ला प्रतिस्पर्धातर्फ 10 लागि 13 उम्मेद्वारी परेको छ। खुल्ला सदस्यका उम्मेद्वारहरू अमृत पोखरेल, कमल बहादुर सुनार, गोविन्द बहादुर केसी, दिलीप कुमार श्रेष्ठ, दुर्गा बराल, नवीन नापित, निर्मला चापाकाई, भानुभक्त अधिकारी, मनोहरी पौडेल, रामप्रसाद कौडेल, रामेश्वर अधिकारी, सूर्यराज घिमिरे र हरिप्रसाद अधिकारी हुन्। उनीहरू कुनै पनि गुट वा प्यानलमा आबद्ध छैनन्। यस्तै वस्तुगत तर्फ 4 र औद्योगिक सदस्यतर्फ 1 आवश्यकता परेकोमा माग बमोजिम मात्रै उम्मेद्वारी परेको छ। वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्ति प्रसाद पनेरो, लक्ष्मी प्रसाद अधिकारी र लाल प्रसाद ढकालको उम्मेद्वारी परेको छ भने औद्योगिक सदस्यमा पिताम्बर अधिकारीको मात्र उम्मेद्वारी परेको छ। 7 लामो यात्रामा पोखरा उद्योग वाणिज्य संघले पोखराको शहरीकरण र आर्थिक विकासमा नेतृत्व गरेको छ। समयक्रमसँगै नयाँ व्यावसायिक चुनौतीहरू थपिएको संघको आज र गरिमा ओज र गरिमा भने क्रमश कमजोर बनेको भन्ने चिन्ता नीति क्षेत्र वृत्तमा हुने गरेको छ। अनिर्वाचित हुनेलाई संस्थाको गौरवमय इतिहास फर्काउँदै अझै उचाइमा पुर्याउने चुनौती छ। पोखरा उद्योग वाणिज्य संघ पोखरा र समग्र गण्डकी प्रदेशकै सबैभन्दा पुरानो तथा अग्रणी संस्था हो। 2011 सालमा अमृत प्रसाद शेरचनको अवस्थामा संघको स्थापना भएको थियो। 2007 सालको प्रजातान्त्रिक परिवर्तनपछि पोखरा क्षेत्रमा व्यापार र व्यवसायलाई संगठित बनाउन र स्थानीय उद्योगी व्यवसायका समस्यालाई सरकार समक्ष पुर्याउने उद्देश्यले यो संस्था खड़ा गरिएको थियो। संस्थाले केवल व्यापार र उद्योगको दायरामा मात्र आफूलाई सीमित गराएन, पोखराको भौतिक, शैक्षिक र सामाजिक पूर्वाधार निर्माणमा संघको भूमिका कोशीढुंगा साबित भयो। विशेष गरी उच्च शिक्षाको पहुँच विस्तारका लागि पोखरामा विश्वविद्यालय स्थापना हुनुपर्छ भनी संघले शुरूआती दिनदेखि नै निरन्तर लबिङ गरेको थियो। शैक्षिक क्षेत्रका अतिरिक्त पोखरामा औद्योगिक क्षेत्रको स्थापना, विमानस्थल निर्माण, सड़क पहुँच विस्तार र पर्यटकीय गन्तव्यका रूपमा पोखरा अन्तर्राष्ट्रिय बजारमा चिनाउन संघको योगदान निर्णायक रहँदै आएको छ। पोखराको आर्थिक क्रियाकलापलाई चलायमान बनाउन राष्ट्रिय औद्योगिक व्यापार मेलाहरूको शुरूआत र बजारीकरणमा संघले मोडल प्रस्तुत गरेको छ। पोखरा महानगरपालिका पाँच पर्साङ स्थित सन्तानेश्वर महादेव मन्दिर पुननिर्माणका लागि आयोजित श्रीमद भागवत महापुराण सत्ताज्ञानमा यज्ञ चार दिनमै 1,26,00,000 रूपियाँ संकलन भएको छ। महायज्ञको चौथो दिन शनिबार मात्रै 20,50,000 रूपियाँ सहयोग प्राप्त भएको आयोजकले जनाएको छ। महायज्ञको दोस्रो दिनसम्म 85,00,000 रूपियाँ संकलन भएकोमा तेस्रो दिन थप 20,00,000 रूपियाँ प्राप्त भएपछि तीन दिनमा 1,05,00,000 रूपियाँ संकलन भएको अर्थ समिति संयोजक केशव प्रसाद अधिकारीले जानकारी दिनुभयो। चौथो दिन 20,50,000 थपिएपछि कुल रकम 1,25,50,000 रूपियाँ पुगेको हो। माघेमा पण्डित दीपक प्रसाद पौडेलले भागवत तथा कथा वाचन गरिरहेका छन् भने भक्तजन भजन कीर्तनमा सहभागी हुँदै नाचगान समेत गरेका छन्। माघे प्रचार प्रसार संयोजक लक्ष्मण बरालका अनुसार भदौ 25 गतेसम्म सञ्चालन हुने माघेमा संगीतमय श्रीमद भागवत कथा, देवी लीला र विभिन्न धार्मिक कार्यक्रम भइरहेका छन्। माघेबाट संकलित रकम मन्दिर पुननिर्माणमा प्रयोग गरिनेछ भने केही रकम बाढ़ी पीड़ित राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ। मन्दिरलाई चार ढोका र पञ्चमुखी शिवलिंग सहितको आकर्षक शिवालयका रूपमा पुननिर्माण गरी धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ। सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास रहेको छ। स्थानीय लीलाधर कोइरालाले करिब 92 वर्ष अघि मन्दिर स्थापना गरेका थिए। युनाइटेड रेफरेन्स ल्याबोरेटरी यूआरएल को प्राविधिक सहयोगमा शनिबार पोखरामा रगतमा हुने खराब बोसो टीजी र मधुमेह जाँच स्थितिमा गरिएको छ। सयपत्री बद्धता ऋण सहकारी संस्था पोखरा आठको सर्वसाधारण सभामा भएको शिविरमा 120 जनाको सित्तैमा जाँच गरिएको हो। कार्यक्रममा पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शंकर बरालले आन्द्राको क्यान्सर, ग्यास्ट्रिक र यसबाट आउन सक्ने समस्या र कलेजोको रोगबारे प्रकाश पारे। उनले भने कलेजो 90% बिग्रिँदा पनि केही लक्षण नदेखिन सक्छ, त्यसैले बेला बेलामा जाँच गर्नैपर्छ। उनले पेटको समस्या बढ़दै गएको जनाउँदै सकेसम्म रोग लाग्नै नदिन र लागिहाले विशेषज्ञको सल्लाहमा उपचार गर्न आग्रह गरे। सहकारीका ज्येष्ठ सदस्य मोतीराम गुरूङको अवस्थामा भएको कार्यक्रममा सहकारी अध्यक्ष दिलीप शर्माले पनि बोलेका थिए। 13 वर्ष अघि स्थापना भएको यूआरएल गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब हो। प्रदेशको एकमात्र आईएसओ प्रमाणपत्र प्राप्त यूआरएलले स्थापनादेखि नै विभिन्न संघ संस्थासँग सहकार्य र आफ्नै आयोजनामा निशुल्क रक्तदान शिविर गर्दै आएको छ। पोखराको युनाइटेड क्लबको अध्यक्षमा गणेश तिन सेना निर्वाचित भएका छन्। क्लबको 17 सारांश सभा तथा 8 अधिवेशनले आगामी 2 वर्षीय कार्यकालका लागि उनलाई सर्वसम्मत अध्यक्ष बनाएको हो। अध्यक्षमा सन्त बहादुर थापालाई वरिष्ठ उपाध्यक्ष, अधिवेशनले शान्तबहादुर थापालाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ। सूर्यबहादुर बानिया प्रथम उपाध्यक्ष र दिनेश सुनार द्वितीय उपाध्यक्ष बनेका छन्। सन्तोष कार्की महासचिवको जिम्मेवारी पाएका छन्। कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा विष्णु कुमार गुरूङ र सकोषामा शिवा थापा निर्वाचित भएका छन्। कार्यसमिति सदस्यहरूमा पूर्ण कुमार श्रेष्ठ, शान्ति सुवेदी र बुद्ध कार्की छानिएका छन्। पदम बहादुर कार्की विजय, गणेश बहादुर खड्का, सुरेश थापा, धनराज गुरूङ, मिलन बहादुर अधिकारी र कृष्ण गौतम पनि सदस्यमा चुनिएका छन्। कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका नम्बर 12 वडाध्यक्ष सन्तोष पास्तोलाले गरेका थिए। क्लबले सामाजिक कार्य मार्फत छुट्टै पहिचान बनाएको उनले बताए। वडा कार्यालयका क्लबका सकारात्मक काममा सधैँ साथ दिने उनको प्रतिबद्धता जनाए। क्लबका निवर्तमान अध्यक्ष राजेश श्रेष्ठले संस्थाका विभिन्न यो आयोजनाहरूबारे जानकारी दिए। उनले पोखरा महोत्सव मार्फत शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनमा योगदान पुर्याएको स्मरण गरे। गण्डकी प्रदेश सरकारको ड्रीम प्रोजेक्ट मानिएको चिरिया खाना निर्माणले गति लिन नसकेकोमा उनले चिन्ता व्यक्त गरे। उनले क्लबको आफ्नै आवासीय छात्रावास निर्माण कार्यलाई नयाँ समितिले पूरा गर्नुपर्ने बताए। साधारण सभा क्लबका अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गणेश तिमिसराले स्वागत मन्तव्य राखेका थिए। महासचिवले कार्यक्रम सञ्चालन गरेको थिए भने संयोजक प्रथम उपाध्यक्ष शान्ता बहादुर थापाले गरेका थिए। नयाँ नेतृत्वले सामाजिक र विकासका लागि प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएको छ। कर्म फ्लाइट फाउण्डेशन नेपालको 12 वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन पोखरामा सम्पन्न भएको छ। अधिवेशनका अवसरमा संस्थाले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने महा व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरेको छ। यसै क्रममा अधिकार कर्मी तथा पत्रकार मधुपन्थीलाई विशेष सम्मान प्रदान गरेको छ। पन्थी विगत 2.5 दशक भन्दा लामो समयदेखि मानव अधिकार पत्रकारिता र सामाजिक अभियानमा सक्रिय छन्। उनी विशेष गरी शिक्षा स्वास्थ्य र खाद्य अधिकारको क्षेत्रमा कलम चलाउँदै आएका छन्। पन्थीले संचारका माध्यमबाट मानव अधिकारका सूचना र समाचार समक्ष पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन्। उनले विक्रम सन् 2056 देखि 2081 सम्म अनुवाजिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालय पोखरामा आबद्ध भएर काम गरेका थिए। इन्सेकमा रहँदा उनले मानव अधिकार उल्लंघनका घटनाको अनुगमन र अभिलेखीकरणमा प्रत्यक्ष काम गरे। उनले पीड़ितका सवालमा उठाउने र न्यायका लागि पैरवी गर्ने कार्यमा समेत लामो अनुभव बटुलेका छन्। यही अनुभवका कारण उनले मानव अधिकारका सवाललाई नजिकबाट बुझ्ने र त्यसका लागि निरन्तर काम गर्ने आधार तयार गरेको संस्थाले जनाएको छ। पन्थी यसअघि पनि विभिन्न संघ संस्थाबाट सम्मानित भइसकेका छन्। उनलाई 2064 सालमा शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले सम्मान गरेको थियो। त्यस्तै 2069 सालमा उत्कृष्ट कार्य गरे बापत इन्सेकले पनि सम्मान गरेको थियो। अधिवेशनको उद्घाटन गरेका नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले गरेका थिए। उनले एक समारोहका बीच अधिवेशनको औपचारिक शुरूआत गरे। सारण सभाले संस्थाको आगामी योजना र तिनी नीतिबारे समेत छलफल गरेको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया समेत अगाडि बढ़ाएको छ। सारा क्लब पोखराले प्रदान गर्दैने सारा खेलकुद पत्रकारिता पुरस्कार 2083बाट पत्रकार रोहितराज पराजुले सम्मानित हुने भएका छन्। क्लबको प्रतिभा छनौट समितिको सिफारिशमा उनलाई यस वर्षको पुरस्कार दिने निर्णय गरेको हो। 30,525 रूपियाँ राशिको यो पुरस्कार क्लबको वार्षिक उत्सवका अवसरमा प्रदान गरिनेछ। क्लबका अध्यक्ष केशव बहादुर थापाले पराजुलीलाई पुरस्कार दिने निर्णय भएको जानकारी दिए। मानर्थ सदस्य नारायण कार्की संयोजक रहेको छनौट समितिले उनको नाम सिफारिश गरेको थियो। समितिमा दिपेन्द्र श्रेष्ठ, माधव बराल, एमबी आस्था, मिलन गुरूङ, केशवराज बराल, पूर्णबहादुर गुरूङ र गंगाराज पौडेल सदस्य थिए। पोखरा एकका बासिन्दा पराजुली हाल नयाँ पत्रिका दैनिकमा कार्यरत छन्। उनले 2061 सालमा आदर्श समाज दैनिकलाईबाट विद्यार्थी पत्रकारिता शुरू गरेका थिए। उनले यसअघि युवा तथा खेलकुद मन्त्रालयको खेलकुद पत्रकारिता पुरस्कार पाइसकेका छन्। त्यस्तै उनले उत्कृष्ट खेल पत्रकार अवार्ड र अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार समेत जितेका छन्। फुटबल मार्फत सामाजिक सेवामा सक्रिय सारा क्लबले खेल क्षेत्रमा कलम चलाउने पत्रकारितालाई पुरस्कार गर्न वर्षेनी यो पुरस्कार प्रदान गर्दै आएको छ। क्लबले यसपटक पुरस्कारको राशिमा समेत वृद्धि गरेको छ। यो पुरस्कार 2063 सालमा स्थापना गरिएको हो। खेल पत्रकारिता विधामा यो नेपालकै पहिलो पुरस्कार भएको क्लबको दावी छ। यसअघि यो पुरस्कारबाट 20 जना पत्रकारिता सम्मानित भइसकेका छन्। क्लबले आफ्नो वार्षिक उत्सवको अवसरमा औपचारिक कार्यक्रममा पुरस्कार र सम्मान प्रदान गरेको हो। पोखरेली युवा सांस्कृतिक परिवारको 43औं वार्षिक अधिवेशन तथा साधारण सभाबाट लक्ष्मण थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। पोखरामा शनिबार भएको सभाले थापाको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ टोली चयन गरेको हो। नयाँ कार्य समितिको उपाध्यक्षमा कैलेशचन्द्र जीसी निर्वाचित भएका छन्। सचिवको जिम्मेवारी एमडी काफ्रेले पाएका छन् भने अमृत छेत्रीको साक्षमा चयन भएका छन्। त्यस्तै सहसचिवमा केशव शर्मा निर्वाचित भइन्। सहअवस्थाको सदस्यमा हसिना बस्नेत, रोशन तिमिल सिन्हा, अब्रेग स्मित, आकाश लामा र जया चापाकाई रहेका छन्। कार्य समितिको विभिन्न विभागका लागि संयोजकहरू पनि तोकिएको छ। साहित्य संयोजकमा ढाका मोहन बराल, कला संयोजकमा हेमकान्ति गुरूङ र संगीत संयोजकमा टीआर पौडेल चयन भएका छन्। पोखरेली युवा सांस्कृतिक परिवार अबको केही महिनापछि स्वर्ण महोत्सव वर्षमा प्रवेश गर्दछ। नयाँ कार्य समितिको काँधमा स्वर्ण महोत्सवलाई भव्य रूपमा मनाउने मुख्य जिम्मेवारी रहेको छ। यसका साथै लक्ष्मी चन्द्रलक्ष्मी सिर्जनाग्राम सञ्चालन गर्ने उद्देश्यलाई पूर्णता दिनु यो समितिको अर्को महत्वपूर्ण कार्य हुनेछ। नयाँ समितिले संस्थाको गरिमालाई अझ उचाइमा पुर्याउने विश्वास लिएको छ। कार्य समितिको सदस्यहरूले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए। नयाँ नेतृत्व चयनसँगै संस्थाले आफ्नो रचनात्मक गतिविधिहरूलाई निर्देश दिने भएको छ। कार्यक्रममा उपस्थित कलाकार र साहित्यकारहरूले नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिए। यो समितिले पोखराको कला साहित्य र संगीत क्षेत्रको नयाँ इट्टा थप्ने अपेक्षा गरिएको छ। नेपाल रेड क्रस सोसाइटीको जुनियर युवा समिति कास्कीले आयोजना गरेको जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता मा पोखराको रानी पौवा स्थित ग्लोबल कलेजले प्रथम भएको छ। मृता ग्लोबलले 10,000 रुपियाँ नगद पुरस्कार प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ। प्रतियोगितामा कक्षा 11 की आर्या हमाल, कक्षा 10 का आयुष सपकोटा र कक्षा 9 का श्रेयास गुरुङ सहभागी भएका थिए। प्रतियोगितामा बिन्दावासिनी मावि बाटुली सर द्वितीय, ह्याम्जा बोर्डिङ स्कूल तृतीय हुँदा अन्नपूर्ण गाउँपालिकाको बाल मन्दिर माविको सान्त्वना स्थान हासिल गरेको छ। द्वितीय तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयको कम 7,000, 5,000 र 3,000 नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। नेपाल रेडक्रस सोसाइटीको 64 स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिता 29 समूहले सहभागिता जनाएका थिए। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
1: अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852521050, 9821270014।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू:
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 061-547-37, मोबाइल नम्बर 9850-28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटोकपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथ ही पत्र पत्रिका हमी समझ।
4: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोपराइटर मीनराज खड़का, फोन नंबर 061-535-651। समझन सही नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
2: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
6: एक किसिमको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली काँग्रेसभित्र देखिएको विवाद समाधानका लागि नेताहरूले अनौपचारिक छलफल तीव्र बनाएका छन्। निर्वाचन आयोगले गत पुसमा भएको विशेष महाधिवेशनलाई मान्यता दिएपछि उत्पन्न विवाद मिलाएर पार्टीलाई एकताबद्ध बनाउने प्रयास भइरहेको छ। विवाद समाधानका लागि भदौ 24 गते तय भएको वडा अधिवेशन केही दिन सार्ने तयारी भएको छ। नेताहरूबीच औसत 2 गतेसम्म वडा अधिवेशन सार्ने विषयमा छलफल भइरहेको एक पदाधिकारीले बताएका छन्। यसैबीच शनिबारका लागि बोलाएको कार्य सम्पादन समिति बैठक पनि आइतबार दिउँसो 1 बजेसम्मका लागि सारिएको छ। सभापति गगन थापाले संस्थापन इतर समूहका निवर्तन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालासँग अनौपचारिक संवाद गरिरहेका छन्। थापाले जीवन परियार, बद्री पाण्डे र डाक्टर गोविन्द पोखरेल मार्फत शेखर पक्षसँग छलफल अघि बढ़ाएका छन्। डाक्टर कोइरालाले पार्टी एकताका लागि क्रियाशील सदस्यता, अध्यावधिक विशेष महाधिवेशन र 14 महाधिवेशनबाट बनेका केन्द्रीय कार्य समितिको समायोजन तथा विभिन्न समितिहरू सहमतिबाट गठन गर्ने लगायत 5 बुँदे प्रस्ताव राखेका छन्। तीमध्ये अधिकांश विषयमा संस्थापन पक्ष सकारात्मक देखिएको नेताहरूले दावी गरेका छन्। यता खड्कासँग पनि सभापति थापाले इन्द्र बानिया लगायत नेता मार्फत संवाद गरिरहेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवासँग भने अहिलेसम्म भेट हुन सकेको छैन। देउवा सर्वोच्च अदालतमा दायर पुनरावलोकन निवेदनको विषय टुंगाएपछि मात्र छलफल गर्ने तयारीमा रहेको उनी निकट स्रोतले जनाएका छन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली राजनीतिक कर्मचारी तन्त्र र राज्यको विभिन्न निकाय अनिलपूर्ण अवस्थामा रहेको बताएका छन्। शनिबार काठमाडौँ आयोजित कार्यक्रममा बोल्दै दाहालले वर्तमान सरकारले कार्यशैलीको टिप्पणी गर्दै सरकारले राम्रो काम गरे सहयोग र समर्थन गर्ने तथा नराम्रो काम गरे आलोचना र विरोध गर्ने आफ्नो स्पष्ट नीति रहेको बताए। पछिल्लो समय सरकारका गतिविधिका लक्षण गर भने राम्रो नदेखिएको उनको भनाइ छ। दाहाल राजनीतिक नेतृत्व, कर्मचारी तन्त्र, नागरिक समाज र समाजका सचेतक नागरिकहरू राष्ट्र र जनताप्रति थप गम्भीर जिम्मेवार हुनुपर्नेमा जोड़ दिए। स्वतन्त्रता, स्वाधीनता र देशको भौगोलिक अखण्डतालाई सर्वोपरि राखेर काम गर्नुपर्ने उनको भनाइ छ। लामो संघर्षपछि प्राप्त लोकतन्त्र र स्वतन्त्रताको रक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्ने दाहालको भनाइ थियो। राष्ट्रिय हितलाई केन्द्रमा राखेर राज्यका हरेक क्षेत्रमा जिम्मेवार निकाय र सचेत नागरिकले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। दाहालले अहिले नेपाली राजनीतिक कर्मचारी तन्त्र र राज्यका सबै निकाय केही बढ़ी नै अन्यलमा परेको देखिएको बताए। राष्ट्रको स्वाधीनता, देशको अखण्डता र लोकतन्त्र र स्वतन्त्रताको संरक्षणमा सबैले ध्यान केन्द्रित गर्नुपर्ने उनको जोड़ थियो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बारीबाट भएको जनधनको क्षतिपूर्ति नेपालले पाउनु पर्ने बताएका छन्। औद्योगिक राष्ट्रहरूले अत्याधिक कार अनुसरण गर्दा त्यसको असर नेपाल जस्ता विकसशील मुलुकमा भोग्नु परेको भन्दै उनले बाढ़ीबाट भएको क्षतिको न्यायपूर्ण निरूपण हुनुपर्ने बताएका छन्। भदौ 10 गते नेपाल चीनको सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी हिमबाढ़ीका कारण दुवै तर्फका नागरिक प्रभावित भएका छन्। तीनतर्फ प्रभावित भएका मध्ये 155 जना नेपाली नागरिक तातो पानी नाकाउँदै स्वदेश फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बाढ़ीबाट प्रभावित भई स्वदेश फर्कन नचाहने नेपालीहरूको सुरक्षित प्रत्यागमनका लागि चीन स्थित नेपाली नियोगहरूले चीनी अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको मन्त्रालयले बताएको छ। मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार शुक्रबार 155 जना नेपाली फर्किएका छन् भने आज सोही नाका हुँदै थप 127 जना नेपाली नागरिक स्वदेश फर्किने क्रममा छन्। मन्त्रालयका अनुसार हालसम्म 300 भन्दा बढ़ी विदेशी सहित कुल 13,098 जनाको उद्धार गरिएको छ। हिजो मात्रै धुन्चेर कालोनीबाट एक चिनिया र एक अमेरिकी गरी दुईजना विदेशी नागरिकको उद्धार गरिएको थियो। हालसम्म 4 जनाको जीवितै उद्धार गरिएको छ भने 35 देशका करिब 600 विदेशी सहित करिब 5,000 व्यक्ति अझै बेपत्ता छन्। प्रभावित क्षेत्रहरूबाट हालसम्म 1,344 शव बरामद भएका छन्। प्रभावकारी खोज उद्धार तथा राहत कार्यका लागि देशभित्रका निकायहरूका साथै छिमेकी मुलुक र अन्तर्राष्ट्रिय साझेदारहरूसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्र मन्त्री शिशिर खनाललाई विश्वभरका समकक्षी तथा अन्य विशिष्ट व्यक्तिहरूले टेलिफोन गरी सहानुभूति प्रकट गरिरहेका छन्। यसैबीच दक्षिण कोरियाका परराष्ट्र मन्त्री चो युन काठमाडौँ आइपुगेका छन्। भारत चीन र दक्षिण कोरियाका सुरुङ टनल उद्धार टोलीहरूले नेपाली सेनासँगको समन्वयमा कार्य जारी राखेका छन्। उद्धार कार्यमा विभिन्न देशबाट प्राप्त आधुनिक उपकरण ड्रोन लोड क्यारियर र अन्य सामग्रीहरू प्रयोग भइरहेका छन्। अस्ट्रेलियाबाट 15 सदस्यीय विपद सहायता र तथा प्रतिकारी टोली हिजो आइपुगेको छ भने मलेसियाबाट 11 सदस्यीय विशेष उद्धार टोली आज आइपुगेको मन्त्रालयले बताएको छ। माथिल्लो त्रिशुली 1, माथिल्लो त्रिशुली 3 र माथिल्लो त्रिशुली 3B हाकु चिलिमे र लाङटाङ लगायत प्रभावित जलविद्युत आयोजनाहरूमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिने थप उपकरण र प्राविधिक जनशक्ति परिचालन गरिएको छ। मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायसँग उच्च क्षमताको ड्रोन बेली ब्रिज महामारी रोकथामका सामग्री डीएनए टेस्टिङ किट सब व्यवस्थापन झोला बाढ़ी उद्धार ट्रक मोबाइल एन एयर ट्राफिकिङ कन्ट्रोल सिस्टम ग्राउण्ड पेनिट्रेटिङ राडार उच्च शब्दताको लेजर मिटर ब्रोडब्याण्ड सिस्मोमिटर उच्च क्षमताको सर्च पम्प प्रयोगशाला फिजर र हिलोमा प्रयोग हुने विशेष उद्धार सुट लगायत सामग्रीको लागि अनुरोध गरेको छ। सहयोग गर्ने मुलुक तथा निकायहरूमा भारत चीन युएई संयुक्त राज्य युके जापान अमेरिका सातार सिंगापुर दक्षिण कोरिया अस्ट्रेलिया जर्मनी लातियाभा लक्जेमबर्ग मलेसिया म्यानमार भूटान बंगलादेश पाकिस्तान नर्वे इजरायल क्यानाडा श्रीलंका थाइल्याण्ड भियतनाम न्यूजील्याण्ड डेनमार्क स्विजरल्याण्ड आयरल्याण्ड चेक गणतन्त्रका साथै युरोपेली संघ एसियाली विकास बैंक विश्व बैंक र संयुक्त राष्ट्र संघका विशिष्टीकृत एजेन्सीहरू रहेका छन्। प्रारम्भिक क्षति तथा आवश्यकता आकलन अनुसार बाढ़ीबाट करिब 7,570 घर र 32,933 मानिस प्रभावित भएका छन्। भौतिक पूर्वाधारतर्फ 48 सरकारी कार्यालय 55 किलोमिटर सड़क 37 पक्की पुल र 68 झोलिङ्गे पुलमा क्षति पुगेको छ। यस्तै करिब 1,806 हेक्टर कृषि योग्य जमिन 13 जलविद्युत आयोजना 1 सौर्य ऊर्जा केन्द्र र 2 प्रसारण लाइनमा क्षति पुगेको छ। बाढ़ीका कारण हालसम्म 783 मेगावाट जलविद्युत उत्पादन क्षमता प्रभावित भएको मन्त्रालयको प्रारम्भिक आकलन रहेको छ। अब आर्थिक समाचार। यो वर्षको शरद ऋतुमा मनसाले हिमालय आरोहण गर्न 29 टोलीले अनुमति लिएका छन्। पर्यटन विभागको गत पछिल्लो तथ्याङ्क अनुसार 29 टोलीका 348 आरोहीले मनसालु आरोहणका लागि अनुमति लिएका हुन्। विभागबाट अहिलेसम्म कुल 32 टोलीको 367 जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएका मध्ये मनसालुका लागि मात्र 29 टोलीको 348 आरोही रहेको विभागले जनाएको छ। यस हिमालबाट यस सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट 15,96,20,000 828 रूपियाँ रोयल्टी संकलन भइसकेको पर्यटन विभागले जनाएको छ। त्यसमध्ये मनसालुको आरोहीबाट मात्र 15,87,56,250 रूपियाँ राजस्व संकलन भएको छ। गोर्खाको चुम्नुर्बी एक सामा गाउँमा रहेको 8,163 मिटर उचाइको मनसालुमा केही वर्षदेखि पर्वतारोहीको आकर्षण बढ़दै गएको छ। सन् 1956 जापानी नागरिक तासाई मानासु र ग्लायन्ज नर्बु शेर्पाले पहिलो पटक मनसालुको सफल आरोहण गरेका थिए। विदेशको समाचार, दक्षिण कोरियाले होर्मज जल सन्धिमा सेना परिचालन गर्ने विषयमा हालसम्म कुनै अन्तिम निर्णय नभएको स्पष्ट पारेको छ। योजना आज समीक्षाकै क्रममा रहेको राष्ट्रपतिको कार्यालयले शुक्रबार जनाएको छ। कार्यालयका अनुसार सम्बन्धित सैन्य परिचालनका लागि आवश्यक प्रक्रिया अघि बढ़ाइए पनि विद्यमान सैन्य तयारीका प्रतिकूल असर नपर्ने गरी होर्मुजको परिस्थितिमा योगदान पुर्याउने विषयमा मात्र विचार भइरहेको छ। यसअघि दक्षिण कोरियाली संचार माध्यमले रणनीतिक जलमार्गमा सेना पठाउन सैन्य स्तरमा तयारी भइरहेको समाचार सार्वजनिक गरेका थिए। दक्षिण कोरियाले कानून अनुसार विदेशमा सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषदको निर्णय, मन्त्री परिषदको परामर्श र संसदको स्वीकृति आवश्यक पर्छ। प्रस्ताव यसै महिना संसदमा पेश हुन सक्ने बताइएको छ। अमेरिका र इरान बीचको तनाव अन्त्य भएपछि मात्र सेना पठाउने अघिसकेको अडानबाट सरकारपछि हटेको हुन सक्ने विश्लेषण गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबावमा कारण तयारी तीव्र पारिएको अनुमान समेत गरिएको छ। प्रस्तावित परिचालनमा समुद्री गस्ती विमान, विस्फोटक पदार्थ विसर्जन टोली र नौसेनाको बासिन्दा बस्ती सहायता सहज समावेश हुन सके एसबीएसले जनाएको छ। खेलकुदको समाचार, एसएससी प्रिमियर कपमा लगातार दोस्रो जित हात पारेको नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा जारी प्रतियोगिता अन्तर्गत नेपाल र साउदी अरेबिया बीचको खेल बायु मास ओभलमा हुनेछ। खेल नेपाली समय अनुसार बिहान 7 बजे शुरू हुनेछ। प्रतियोगिताको पहिलो खेलमा नेपालले बहराइनलाई 7 विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा आयोजक मलेसियालाई 6 विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित हात पारेको हो। लगातार 2 जितसँगै नेपाल बलियो अवस्थामा रहेको छ। साउदी अरेबिया पछि पछिल्लो खेलमा बहराइनलाई 17 रनले पराजित गर्दै आएको छ। त्यसैले लगातार जितको लयमा रहेको दुई टोलीबीचको आजको खेल नेपालका लागि समूहको आफ्नो दावेदारी थप बलियो बनाउने महत्वपूर्ण अवसर बन्ने भएको छ। अब एउटा मौसम सम्बन्धी जानकारी, अहिले लुम्बिनी गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरै जसो ठाउँमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको थियो। महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भाग, कर्णाली प्रदेशको हिमाली पहाड़ी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै देशका हिमाली भागका केही ठाउँ तथा पहाड़ी भागका थोरै ठाउँमा मेघगर्जन र ट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै ठाउँ तथा कोशी बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मेघगर्जन र ट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेशका थोरै ठाउँमा पनि पारी पर्न सक्ने अनुमान छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आलोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। देवतालमा काइकिङ गर्ने क्रममा डुबेरेकी युवकको मृत्यु, कास्कीको माछा पुछेमा पहिरोले पुरेर हाइड्रो पार्कका दुई कर्मचारीको मृत्यु, एक गाइडे, पोखरा उद्योगवादी संघको 3600 महाधिवेशन शुरू, नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, वर्षा स्थित सन्तालेश्वरमा जारी मायकेमा 1,25,00,000 संकलन, पोखराको युनाइटेड क्लबको अध्यक्षमा कंग्रेस तीन सेना निर्वाचित, कांग्रेस विवाद मिलाउन नेताहरूको दौड़दो, बोडा अधिवेशन सार्ने तयारी, राष्ट्रको स्वाधीनता र लोकतन्त्र रक्षामा एकजुट हुन नेकपा समेत प्रचण्डको आग्रह, मनसालु हिमालय आरोहण गर्न 348 जनाले लिए अनुमति, 15 करोड़ राजस्व संकलन, हुर्मजमा सेना पठाउने विषयमा अन्तिम निर्णय नभएको दक्षिण कोरियाको टिकिर, र एसएससी प्रिमियर कपमा नेपाल आज साउदी अरेबियासँग भिड्दै। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सङ्गालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर, साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार मिटिङ अहिले 9 बजे खबर सङ्गाल आउने चाहन्छौ। सफलताको पाइलामा के भएर तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
0: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
2: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
3: रेडियो सफलता 103.4 मेगाहर्ज
4: सुन्न मन लाग्यो।
5: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
6: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
7: बेला तँलाई स्यालेरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
8: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9537-32575।
9: हेलो,
10: हजुर सन्चै, कस्तो छ हजुरलाई?
11: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
9: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
11: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
12: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
12: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
12: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्स को पेटमा।
13: फोन नम्बर 061-57-9015।
14: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाउ?
15: मेरी आमै नि घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल, ढोका, अजल गर्न समिक्ष काठ उद्योगतिर जान लागेको होइन?
14: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा काष्ठ उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष।

0: The Gorkhas Ranger Security Service and Training Center Private Limited Ma Security Guard ko talim linos. Dachya Security Guard bani Rozgari ko batu taye garnos. The Gorkhas Ranger Security Service and Private Limited le Vikram Samvat 2071 dekhi hal samma tapai hamrai udyo kalkarkhana hotel resort bank tatha vitiya sastha school tatha college haruma aavashyak parne dakshya tatha anubhavi security guard supply gardai aeko cha hami ek mahina mai yaharulai security guard ma dakshya banauchhau sathma rozgari ko pani guarantee dinchhau साथी सभी प्रकार का मेला महोत्सव तथा ठूला ठूला कार्यक्रम हरुमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9856140 9856060127 र 9808214440 सम्झनुस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नि भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 9856035394
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
5: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
5: अनि कहाँ छ छोरा यो पसल
6: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
5: पोखरा 2 बिन्दवासिनी बस पार्क
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै
5: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
6: मोबाइल नम्बर 9846059581
5: 9166154
0: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट उद्योग
1: रेनबो हेन्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98560275900
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
2: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ
5: रेडियो सफलता 103.4
6: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
7: उमङ्ग
6: गुरु प्रेमरावजीको ज्ञान अनि सन्देश सँगै
7: ज्ञानीका में गुरु
6: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न

प्रेम रावत भन्नुहुन्छ, यो मानिसको जीवन सृष्टिकर्ताले दिनुभएको एउटा उपहार हो। परमानन्द हाम्रो हृदयमा छ, त्यसकारण हामी जहाँ गए पनि रात दिन साँझ बिहानी यो हामीसँगै रहन्छ। अत परमानन्दको अनुभव गर्नका लागि हामीले प्रतीक्षा गर्नु पर्दैन। यस संसारमा कैयौं यस्ता प्राणीहरू छन् जसलाई ज्ञान छैन, के उनीहरू जीवित छैनन् र? तर कुरा के छ भने, यदि तपाईँले यो ज्ञान प्राप्त गरेर यसको नियमित अभ्यास गर्नुभयो भने त्यो जीवन रूपी उपहारलाई तपाईँले खोल्न सक्नुहुन्छ। तपाईँको हृदयमा विद्यमान त्यस सत्यको अनुभव गर्नका लागि जुन जुन कुराको आवश्यकता पर्दछ नि, सृष्टिकर्ताले त्यो पहिलेदेखि नै दिएका छन्। मानिस जीवित हुनका कारणले ऊ चेतन अवस्थामा छ, जस कारण उसले देख्न सक्छ, सुन्न सक्छ, जाडो गर्मीको अनुभूति गर्न सक्छ, छोएर महसुस गर्न सक्छ। यदि यही चेतना मानिसको हृदयमा लाग्यो भने त्यो परमानन्दको अनुभूति उसले गर्न सक्छ। केही व्यक्तिहरूले सोच्दछन्, यो जीवन हामीले दुःख भोग्नका लागि पाएका हौं। तर सन्त महात्माहरूको भनाइ के छ भने, यो मानिसको जीवन आनन्दको खानी हो। समयका सद्गुरूले मानिसले बनाएका सीमाहरू र धारणाहरूलाई तोडेर ज्ञानको माध्यमबाट त्यो हृदयमा अवस्थित शान्तिसँग पुर्याउनका लागि मदत गर्दछन्। बाहिरका सबै चीजहरूको आनन्द लिन तपाईँले सिक्नुभयो, तर जहिले तपाईँले भित्रको आनन्दको अनुभूति गर्न शुरू गर्नुहुन्छ, त्यति बेला तपाईँले एउटा अनमोल यात्राको शुरूआत गर्नुहुनेछ। ठूलो भाग्यले यो मानिसको शरीर प्राप्त भएको छ। सृष्टिकर्ताले ठूलो कृपा गरेर यो हृदय दिनुभएको छ, जसमा आनन्दको तिर्खा लगाइएको छ। हरेक मानिसले प्रत्येक श्वासमा त्यो आनन्द रूपी जल निलेर आफ्नो हृदयको तिर्खालाई मेटाउन सक्दछ। यही यो जीवनको परम उद्देश्य हो। आज हामीले जे जति पनि गरिरहेका छौं त्यो यस कारण गरिरहेका छौं किनकि हामीभित्र श्वास आइरहेको छ र गइरहेको छ। जुन दिन यो श्वास आउन रोकिन्छ नि, त्यति बेला हाम्रा लागि सबै कुरा समाप्त हुनेछ। यदि हामी आफ्नो जीवनका प्राथमिकताहरूमा ज्ञानलाई पहिलो नम्बरमा राख्छौ भने, त्यति बेला हामीले आफ्नो हृदयलाई आनन्दले भरेर यस जीवनलाई सफल बनाउन सक्दछौं। यो मानिसको शरीर एउटा बक्सा हो जुन प्रकृतिको नियमहरूले बाँधिएको छ। एक दिन यो बक्सा बन्यो र एक दिन यो बक्सा रहँदैन। यो बक्सामा एउटा कुरा राखिएको छ, जुन दिन यो बक्सा रहँदैन त्यो दिन त्यो चीज पनि रहँदैन। तसर्थ यस भित्र राखिएको चीज हुनाका कारण तपाई जीवित हुनुहुन्छ। अत तपाईका लागि यो सृष्टिकर्ताको एउटा सुन्दर उपहार हो। तर यो बक्सामा अज्ञानताको तालचा लागेको छ, ज्ञान रूपी साँचो मसँग छ। यदि तपाई त्यो उपहारलाई प्राप्त गर्न चाहनुहुन्छ भने म तपाईलाई मदद गर्न सक्दछु। प्रेम।

प्रेम रावत भन्नुहुन्छ, मानिसले त्यस चीजलाई बाहिर खोजिरहेको छ जसलाई उसले कहिले गुमाएकै थिएन। त्यो चीज मानिसको हृदयमा छ, प्राकृतिक रूपबाट नै त्यो हृदयमा विद्यमान छ। यदि तपाईँ आफ्नो जीवनमा सबै कार्य गरिरहनु भएको छ तर कहिले यो सोच्नुभयो यो जीवनको उद्देश्य के हो? तपाईँको सृष्टि के का लागि भएको छ? यो संसारमा तपाईँ किन आउनु भएको छ? तपाईँ भित्र श्वास किन आइरहेको छ? कहिले तपाईँले आफ्नो जीवनमा यी चीजहरूको बारेमा जान्ने कोसिस गर्नुभयो? यस जीवनमा भएभरका सबै कार्यहरू कसरी गरिन्छ, कुन प्रकारले हुन्छ, त्यही माथि तपाईँ निर्भर हुनुहुन्छ। तर तपाईँ भित्र यो श्वास आइरहेको छ र गइरहेको छ, तपाईँ यसमाथि निर्भर हुनुहुन्न। तपाईँको यस जीवनमा तपाईँलाई अन्य सारा कुराहरूको चिन्ता लागिरहन्छ, तर सत्य नामको चिन्ता त्यति बेलासम्म लाग्दैन जबसम्म तपाईँले आफ्नो जीवनमा आनन्दको अनुभूति गर्नुहुन्न। त्यसकारण यो जरुरी छ, आफ्नो हृदय खोलेर सत्सङ्ग सुन्नुहोस्। मानिस शान्ति पाउनका लागि तीर्थ स्थानमा जानका लागि तयार हुन्छ, किताब पढ्नका लागि तयार हुन्छ, तर यो जान्दा जान्दै पनि शान्ति भित्र छ, ऊ बाहिर खोजिरहन्छ। शान्ति बाहिर छैन, तपाईँ भित्र छ। त्यहाँसम्म पुग्नका लागि तपाईँलाई ज्ञानको आवश्यकता पर्दछ। त्यसपछि शान्तिको अनुभूति गर्नका लागि तपाईँले केही गर्नु पर्दैन, बरु तपाईँले केही नगरिकन बस्नु पर्दछ। जब तपाईँलाई नै भनिएको छ तपाईँ भित्र त्यो चीज छ जुन कल्पना भन्दा पर छ, यो सुनेर त तपाईँको मनले अझ कल्पना गर्न शुरू गर्दछ। तपाईँ आफ्नो मनलाई दोष नदिनुहोस्, किनकि यो मनको प्रकृति हो। ज्ञानले शान्तिलाई बनाउँदैन, शान्ति सबै मानिसभित्र पहिलेदेखि नै विद्यमान छ, तर काम, क्रोध, मोह, लोभ र अहंकार अनि मनका नाना विकारहरूले यसलाई ढाकेको छ। मानिसको हृदयमा त्यो शान्तिको तिर्खा प्राकृतिक रूपबाट छ, र यो त्यही तिर्खा हो जसले मानिसलाई खोज्नका लागि बाध्य गराउँदछ र मानिसलाई खोज्नका लागि दौड़ाउँदछ। हामी आफ्नो मनका प्रश्नहरूको उत्तर बाहिर खोज्ने गर्दछौ, तर हाम्रो हृदयमा पहिलेदेखि नै उत्तरहरूको सागर छ। यदि तपाईँ आफ्नो घर बिना झ्याल ढोकाको बनाउनुहुन्छ भने तपाईँको घरमा तपाईँले उज्यालोको अपेक्षा गर्नुहुन्न। यदि सूर्य उदाए पनि के भयो र तपाईँको घरभित्र उज्यालो हुने छैन। अत आफ्नो हृदयको ढोका खोल्नुहोस् ताकि त्यसमा ज्ञानको प्रकाश जान सकोस्। प्रेम रावत।

सृष्टिकर्ताले प्यासीको लागि पानी, भोकाका लागि भोजन र सास हेर्नका लागि हावा जस्ता चिजहरूको प्रबन्ध गरेका छन्। तैपनि जबसम्म तपाईँको हृदय सन्तुष्ट हुँदैन, तबसम्म तपाईँले एउटा खालीपनको महसुसको अनुभूति गरिरहनुहुनेछ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-57-9015।
7: हेलो
8: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
7: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको PST टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
2: सम्पर्क PST ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण मावीदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334. खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9855110909, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
2: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
9: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
9: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर
10: आयो है मासु ताजा ताजा मासु दोस्ती टु मिट सपमा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तितु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97650960। दोस्तितु मिट छ मिट छ मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
8: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
9: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
8: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
9: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
10: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुँवर, सम्पर्क 98110062983, 98560852855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
11: बिहान बिहान कहाँ हिँड्न लाग्छौ?
12: मेरी आमै नि
11: घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अडेल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
12: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
13: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
14: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-525-904 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
16: आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराऊ। सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाऊ। अब विद्यालय विदाको सदुपयोग रेडियो सफलता सफलता मिडिया प्रणालीमा विद्यार्थीहरूका लागि उद्घोषण कला भाषण कला व्यक्तित्व र नेतृत्व विकास तालिम साथी एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता टेलिभिजन प्रस्तुता आरजे विजे साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड पोखरा 7 मासपार रेडियो सफलता 103.4 मेगाहर्ज सम्पर्क नम्बर 061-452-966 98-60-0085-1-90-67-45-67 सम्झनुहोस् है। अब तपाईँको नेतृत्व व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा
17: श्रीकृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।
18: होइन न अगाडि मूर्ति छ न त के पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण श्रीकृष्ण भनिरहेको नि।
19: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त ठाउँ छैन, अनि यसै न भनेर के गर्नु त।
18: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
20: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति नागको मूर्ति बसाहा शालिक मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र पोखरा 2 नालामुख कलाकार बाबुराम बस्ताकोटी सम्पर्क नम्बर 98-461-7694 98-1-94-24-8-24।
21: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजु नेस्ट बिल्डिंग को दोस्रो तला फोन नंबर 061-571-430 98-560-85-843 सम्झनुस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कंसल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जुन एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयसी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
10: मदन भण्डारी पाई साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा स्वागत छ। म मधु अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्छ हरेक दिन बिहान 7:30 बजेदेखि रेडियो सफलता 100.4 MHz मार्फत प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ। कार्यक्रम समय सन्दर्भमा हामी विभिन्न समसामयिक विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्ने गर्छौं। आजको बसाइमा हामीसँग एकजना युरोलोजिस्ट डाक्टर हुनुहुन्छ, जो मृगलाको पत्थरी तथा पिसाब रोग विशेषज्ञ हुनुहुन्छ। उहाँसँग विशेष गरेर पछिल्लो क्रममा मृगौला तथा पिसाब सम्बन्धी पेसेन्टहरू बढ़िरहेको अवस्थामा यसको बारेमा हामी कुराकानी गर्न जुटिरहेका छौं। डाक्टर हरिबहादुर केसी आज हाम्रो स्टुडियोमा हुनुहुन्छ। म ढिला नगरी आजका अतिथि युरोलोजिस्ट डाक्टर हरिबहादुर केसीलाई स्वागत गर्न चाहन्छु। हरि सर, स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: के छ आज भोलि अस्पतालमा के कस्ता खाले पेसेन्टहरू आइरहेका छन् विशेष गरेर?
1: अब हाम्रो युरोलोजी ओपिडीमा चाहिँ पत्थरी सम्बन्धी
0: हजुर
1: र पिसाब सम्बन्धी
0: हजुर एकदमै
1: आइरहेका छन्। पत्थरी सम्बन्धी चाहिँ बढ़िरहेको पनि छन्।
0: जस्तै यो मृगौलाको पत्थरी पछिल्लो क्रममा मृगौला रोगी होइन त्यस्ता खाले पेसेन्टहरू वात्तै बढ़ेको देखिन्छ। वास्तवमा यो मृगौलाको पत्थरी कस्तो खाले रोग हो, कसरी लाग्छ, के छ?
1: अब यसको धेरै कारणहरू छन्
0: हजुर।
1: अब सबभन्दा अहिले डाइटको चेन्ज भइरहेछ, खानपिनमा चेन्ज भइरहेको
0: हजुर,
1: र कार्यव्यस्तताले गर्दा राम्रोसँग पानी मान्छेले खाँदैन, झोल पदार्थ कम खान्छ
0: हजुर,
1: त्यसले गर्दा पनि, र अरू अरू क्रोनिक डिजिज जस्तो यो ओबेसिटी वेट बढ्ने, डायबिटिज, प्रेसरको रोग, यिनीहरू पनि बढ़िरहेछ। यो सबै कारणले गर्दा पहिला भन्दा चाहिँ बढ़ेको छ
0: हजुर।
1: यसको जुन इन्सिडेन्स भन्छौ जति थियो त्योभन्दा अहिले बढ़ी भयो
0: हजुर। भनेपछि यसको ठ्याक्कै कारक तत्व भनेको डायट्री मात्र नभएर अन्य कुराहरू पनि हुन्छ हजुर। जस्तो विभिन्न खाले पेसेन्टहरू अस्पतालमा आउँछन्, जस्तो यो रोग जोसुकैलाई पनि लाग्न सक्छ अथवा यसको लक्षणहरू हुन्छ नि, यो एक खाले दीर्घ रोग पनि हो जस्तो लाग्छ, कस्तो खाले लक्षणहरू देखा पर्छन् वास्तवमा?
1: अब सानो सानो पत्थरी भइन्जेलसम्म चाहिँ हामीले एसिम्टोमेटिक भन्छौ, लक्षणै नहुनु पनि सक्छ
0: हजुर।
1: अथवा कसै कसैलाई अलिअलि पेन हुने, कोखामा दुख्ने, कोखामा दुख्ने, कहिलेकाहीँ त्यो पिसाबमा रगत पनि देखिन्छ, र त्यो माथिबाट पत्थरी तल झरेर पिसाबको नलीमा अड्क्यो भने चाहिँ एकदम बेसकरी दुख्छ
0: हजुर।
1: मान्छेहरू इमर्जेन्सीमै साह्रै दुखेर आउनुहुन्छ, कोलिक भन्छौँ हामीले, युरेट्रिक कोलिक हुन्छ, मान्छे एकदमै दुखेर इमर्जेन्सीमा पनि आउनुपर्छ
0: हजुर।
1: नत्र मृगौलामै पत्थरी छ, सानो छ भने केही लक्षण नहुनु पनि सक्छ। कसैलाई यो पत्थरीको कारणले पिसाबको इन्फेक्सन भइराखेर, पिसाबको इन्फेक्सनको रूपमा आएर पछि जाँच गर्दा पत्थरी पत्ता पनि लाग्छ
0: हजुर। भनेपछि मृगौलाको चेक जाँच पनि बेला बेलामा गरिराख्नुपर्छ हजुर,
1: कम्तीमा पनि वर्षको एकचोटि चाहिँ
0: हजुर। जस्तो पछिल्लो क्रममा नेपालमा धेरै खाले पेसेन्टहरू बढ़िरहेका छन्, एक किसिमले गाउँले भेगहरू जो गरिबीको विपन्नतामा सीमित छन् उनीहरूमा मृगौलाको रोग लागेर होइन ठाउँ ठाउँमा सहयोग माग्न हिँडेको पनि देखिराखिएको छ। वास्तवमा के कारणले, डायट्रीको कुरा त एउटा भयो, अन्य कारणहरू के हुन सक्छन्?
1: अन्य कारण चाहिँ एक त झोल पदार्थ कम खानु
0: हजुर,
1: र अब खास गरी काम गर्ने मान्छेहरू जो दिनभरि काम गर्छन् र पानी प्रशस्त खाना पाउँदैनन् अथवा खाना भुल्छन्
0: हजुर,
1: त्यस्तोमा चाहिँ पिसाब अलिकति बाक्लो हुन्छ
0: हजुर,
1: र त्यहाँ त्यो क्रिस्टल भएर पत्थर बन्ने हो
0: हजुर।
1: अर्को कोही मान्छेको जस्तो पिसाबको इन्फेक्सन भइरहने मान्छेमा पनि फेरि पत्थरी बढी हुनुहुन्छ
0: हजुर।
1: अर्को मोटो मान्छे होइन, मोटो मान्छेमा पनि पत्थरीको हुने सम्भावना 4 गुणा बढी हुन्छ
0: हजुर।
1: अरू चाहिँ कहिलेकाहीँ यो गाउट भन्छ, यो युरिक एसिड बढेर शरीरमा बढ्यो भने पनि पत्थरीहरू हुन सक्छ
0: हजुर।
1: र कहिलेकाहीँ अब हाम्रो मृगौला र यो पिसाब नलीको जुन एनाटोमी भन्छ, त्यो बाटोमा केही समस्याहरू आएर पिसाब राम्रोसँग तल जान पाएन भने पनि पिसाब जम्ने भयो,
0: त्यसमा
1: पनि पत्थरी बन्ने कुरा भयो भने केही कुराहरू जन्मजात एनोमली, कन्जेनाइटल एनोमली भन्छौँ, जन्मजात नै त्यो पत्थर बन्नलाई सहयोग पुग्ने खालको त्यहाँ एउटा वातावरण हुन्छ
0: हजुर,
1: होइन त्यो मेटाबोलिक इरहरू भन्छौँ, त्यस्तो विभिन्न इन्जाइमहरूको तलमाथि त्यो कारणले पनि हुन सक्छ
0: हजुर। जस्तो अब मृगौलालाई स्वस्थ हेल्दी राख्नको लागि एउटा व्यक्तिले के कस्ता कुराहरूमा सहजता अप्नाउनुपर्छ, के गर्नुपर्छ?
1: अब यसमा चाहिँ हामीले मृगौलालाई हेल्दी राख्नको लागि सबभन्दा पहिला चाहिँ मजाले प्रशस्त मात्रामा झोल पदार्थहरू खाएर पिसाब चाहिँ निकाल्नु पर्यो
0: हजुर,
1: किनभने शरीरको सबै विषहरू टक्सिनहरू जाने नै पिसाबबाट हो म्याक्सिमम
0: हजुर,
1: होइन? त्यसपछि अरू रोगहरू जस्तै प्रेसर, चिनीको रोग, अरू दीर्घ रोग हुन्छ नि, त्यसमा पनि त्यसले मृगौलालाई डाइरेक्टली इन्डाइरेक्टली असर गरेको हुन्छ, त्यो कुराहरू एकदम कन्ट्रोलमा राख्नुपर्छ, प्रेसर र चिनी, होइन? त्यसपछि अरू अब तौल घटाउने झोल पदार्थहरू मजाले टाइम टाइममा खाने त्यही नै हो र इन्फेक्सन छ भने इन्फेक्सनलाई चाहिँ छिटै ट्रिटमेन्ट गर्नु पर्यो होइन त्यसपछि अर्को एउटा कुरा चाहिँ यो नदुख्ने औषधिहरू हुन्छ एनाल्जेसिक भन्छ त्यसको एकदम जथाभावी युजले गर्दा पनि मृगलाई असर गरिरहेको छ
0: हजुर भनेपछि जथाभावी रूपमा हामीले प्रयोग गर्ने औषधिबाट पनि असर पर्छ
1: मृगलाई असर गर्ने धेरै औषधिहरू छन्
0: हजुर
1: त्यो औषधिहरू थोर थोरै मात्रामा केही दिन खानु त फरक पर्दैन तर धेरै दिन खाने र जसको पहिलेदेखि मृगलाई अलिक कमजोर छ
0: त्यस्तोमा
1: चाहिँ फेरि झनै बढी असर पर्छ
0: हजुर जस्तो आफूलाई हरेक वर्ष एकचोटि मृगलाको उपचार गर्यो भने यसको रोग चाँडै निवारण हुन्छ तर पनि पछिल्लो क्रममा दुवै मृगला फेल भएका व्यक्तिहरू बढी मात्रामा देखा परिरहेका छन् यसको असर कस्तो हुन्छ यसको निवारण हुन्छ कि हुँदैन के छ
1: यसो छ अब यो दुवै मृगला फेल हुने पत्थरेली भन्दा पनि अरू धेरै कारण छन् जस्तो प्रेसर कुचिनीको रोग र हाम्रो देशमा त यो इन्फेक्सन क्रोनिक पाइलोनेफ्राइटिस भन्छौ त्यसको कारणले हो तर अहिले चाहिँ पत्थरीको कारणले नै फेल भएका बिरामीहरू पनि कहिलेकाहीँ आउँछन् खास गरी दुईतिरै पछाडि भयो भने फेल हुन सक्छ र अर्को कुरा जसको पहिलेदेखि नै मृगला कमजोर छ त्यस्तोमा पछाडि भयो भने झन् अझै त्यो जोडिने भयो कि त्यो जुन मृगलाई हुने समस्या जोडिने भयो
0: त्यसरी
1: जो अलिअलि फेल भएकोलाई अझै बढी फेल गराउन सहयोग गर्ने भयो पछाडि राम्रोसँग उपचार भएन
0: जस्तो अर्को कुरा डाक्टर साहब नेपालीहरू जो विदेश गएर फर्किरहेका हुन्छन् उनीहरूमा बढी मृगलाको समस्या देखा परेको छ यसको कारण चाहिँ के हुन सक्छ
1: खास गरी यो खाडी मुलुकमा जाने हाम्रो कामदारहरूमा चाहिँ समस्या बढी देखिएको छ एउटा कारण चाहिँ त्यो त्यहाँको वातावरण पनि होला किनभने त्यहाँ गर्मी छ अलि
0: एकदमै
1: त्यहाँको इन्भाइरोमेन्ट अर्को चाहिँ अब त्यो काममा खटिँदाखेरि उहाँले रेगुलर रूपमा र चाहिने जति झोल पदार्थहरू पानी खान पनि भुल्नुहुन्छ होला अथवा खाने मौका नहुन सक्छ त्यसको कारण अनि अर्को चाहिँ अब त्यहाँको खानेकुरा भनौँ न डाइट त्यो पनि होला किनभने जुन अहिलेको फास्ट फुड खाने चलन छ त्यो चाहिँ त राम्रो हुँदै होइन
0: हरेक
1: कुराले जस्तो अरू रोगलाई पनि राम्रो होइन भने पत्थरलाई पनि राम्रो होइन
0: जस्तो डाक्टर साहब यहाँ युरोलोजिस्ट एउटा स्पेसलिस्ट हुनुहुन्छ मृगौला अलावा यहाँको कार्यक्षेत्र चाहिँ के हुन् र हाम्रा श्रोताहरूलाई अथवा जति पनि श्रोताले अहिले सुनिरहनु भएको छ उहाँहरूलाई यसको बारेमा बताइदिनुहोस् न
1: अब यो

0: हुँदैन, खास गरी इन्फेक्सन भनेर उपचार भएको हुन्छ तर बिरामीलाई राम्रो भइरहेको हुँदैन। यो चाहिँ यङ मान्छेहरूमा पनि छ, यो खास गरी 20-40-50 क्रोनिक प्रोस्टेटाइटिस त्यो पनि एकदमै अहिले कमन छ।
1: हजुर,
0: र खास गरी यही नै हो मैले हेर्ने।
1: हजुर, जस्तो पिसाबका नलीहरूका कुराहरू आए, अन्य कुराहरू पनि आइरहेका छन्, वास्तवमा यो पिसाब सम्बन्धी रोग कसरी लाग्छ, वास्तवमा के हो, हुन्छ नि विभिन्न खाले जस्तो।
0: अब पिसाबको धेरै सबभन्दा बढी रोगमध्ये एउटा चाहिँ पत्थरेको कुरा थियो मैले भन्ने भने, त्यसपछि अरू इन्फेक्सनहरू होइन, पिसाब सम्बन्धी इन्फेक्सन पनि कमन छ एकदम, खास गरी महिलाहरूमा त। अर्को चाहिँ ट्युमर क्यान्सरहरू भनौँ न, यो पिसाब प्रणालीमा हुने क्यान्सर जस्तो मृगलाको क्यान्सर अथवा पिसाब थैलीको क्यान्सर त्योहरू पनि कमन छ। पिसाब थैलीको क्यान्सर त खास गरी यो चुरोट खाने मान्छेहरूमा बढी छ
1: होइन, जस्तो
0: सबभन्दा इम्पोर्टेन्ट कारण नै चुरोट हो पिसाब थैलीको क्यान्सरको लागि। त्यसपछि अरू चाहिँ अब यो लिङ्गको क्यान्सरहरू पनि छ, त्यो राम्रोसँग अलि लोकल हाइजिनहरू नहुने त्यस्तो मान्छेहरूमा होइन, त्यो कुराहरू पनि छ।
1: हजुर, जस्तो हर्निया भनिन्छ नि, यो पनि यही रोगभित्र पर्छ।
0: हर्निया खासै गरी युरोलोजीकै अन्तर्गत त पर्दैन, नजिकै हुने भएको हुनाले हो। अब खास गरी हर्निया चाहिँ अब जेनरल सर्जनहरूले हेर्नु, यो भनेको चाहिँ यो आन्द्राबाट जुन त्यो भित्ता भनौँ न, भित्तामा अलिकति कमजोर भएर त्यहाँबाट आन्द्राहरू बाहिर निस्किने हो, अलिकति सानसानो डल्लो हुन्छ, बल गर्दाखेरि बाहिर निस्किन्छ, अरू बेला फेरि भित्र जान्छ। बाहिर भन्नाले भित्रै त्यसलाई एउटा थैलोले चाहिँ ढाकेको हुन्छ, स्याक भन्छौ, त्यसमा बल परेपछि बाहिर आउँछ, फेरि भित्र जान्छ।
1: हजुर, जस्तो पछिल्लो दिनहरूमा हरेक अङ्गको अथवा हरेक रोगको एउटा ठूलो समस्या भनेको अन्तिममा ट्युमर हुने, त्यसपछि क्यान्सर हुने समस्या हुन्छ। अनि मानिस जब ट्युमर अथवा क्यान्सरको त्यो शब्द सुन्छ यतिकै हाततिर होइन, विभिन्न त्यो होपलेस हुने अथवा यहाँ उपचार हुँदैन भनेर बाहिर बाहिर भौतारिने समस्याहरू पनि छ। वास्तवमा यो ट्युमर भनेको के हो, अनि यसले के कस्तो असरहरू देखाउँछ शरीरमा, के छ
0: ट्युमर भनेको? बाई डेफिनेसन त कुनै पनि डल्लो लाई ट्युमर भन्ने, त्यसको अर्थ चाहिँ डिक्सनरी अर्थ। तर जुन क्यान्सर भन्ने कुरा भनेको चाहिँ ट्युमर दुई प्रकारको हुन्छ, एउटा चाहिँ बिनाइन, त्यो चाहिँ खासै धेरै बढ्दैन, त्यति डर हुँदैन। अर्को मेलिग्नेन्ट भनेको चाहिँ बढिरहने, त्यो अनकन्ट्रोल रूपमा सेल ग्रो हुने हो, कन्ट्रोल नभई बढ्या बढ्या गर्ने, त्यसबाट त्यो बढ्दै गएपछि त्यसले इफेक्ट गरेर सराउन्डिङ अर्गानहरूलाई अरू चिजलाई थिच्ने, त्यसमा जाने, अनि त्यसले गर्दा गाह्रो हुने हो होइन। अब हाम्रो पिसाब सम्बन्धीमा चाहिँ ट्युमरहरू धेरै कमन ट्युमर भनेको पिसाब थैलीको भयो, अनि त्यसपछि मृगलाको भयो, त्यसपछि लिङ्गको होइन अथवा अनि अर्को अन्डरकोसको, त्यसपछि प्रोस्टेटको, प्रोस्टेटको क्यान्सर पनि भयो। यति कुराहरू हुन्। अब त्यो क्यान्सरहरू धेरै जस्तो चाहिँ अब ओल्ड एजमा हुन्छ होइन, युजली 50 वर्षपछि, तर अब यो अन्डरकोसको क्यान्सर चाहिँ फेरि यङ एजमै कमन छ
1: होइन,
0: टेस्टिकुलर ट्युमर भन्छौँ, त्यो भएर अब त्यो एज अनुसार पनि फरक छ। र अब अर्को चाहिँ त्यो लागिहालेर मरिहाल्ने भन्ने पनि होइन होइन, प्रोस्टेट क्यान्सरहरू त लागेपछि पनि मान्छे 10-15 वर्ष त आरामले बाँच्छ, ट्रिटमेन्टै नगरे पनि 10 वर्ष बाँच्छ भनिन्छ भने, अब मृगुलाको क्यान्सरहरू यिनीहरू चाहिँ टाइममा पत्ता लगाउनु एकदम जरुरी छ, त्यो यताउता नफैलिँदै निकाल्यो भने 100% क्योर हुन सक्छ, फैलिसकेपछि गाह्रो हुन्छ। तर मृगलाको भयो, अर्को चाहिँ पिसाब थैलीको पनि छिट्टै पत्ता लगायो भने त्यो पिसाब थैली नै नफालिकन ट्युमरलाई मात्रै फाल्न सकिन्छ। अब त्यो मासु यता मासुको भित्तासम्म पुगेको छ भने फेरि पुरै पिसाबको थैली फाल्नु पर्यो, अर्को कुरा त्यो पुरा त्यति गर्दा पनि पुरै नगएको हुन सक्छ, फेरि फैलिने सम्भावना रहन्छ, छिटो डायग्नोसिस हुनु एकदम जरुरी छ। खास गरी पिसाब थैलीको क्यान्सरमा म के भन्छु भने, धेरैजना बुवा आमाहरू रगत आयो पिसाबमा भन्नुहुन्छ तर 1 वर्षदेखि आयो भनेर आउनुहुन्छ, कहीँ पनि रगत आउनु भनेको एकदम नराम्रो साइन मानिन्छ, त्यस्तो छ भने चाहिँ तुरन्त चेक गर्नुपर्छ, किनभने पिसाबको थैलीको ट्युमर अर्ली स्टेजमा भयो भने टोटल क्योर हुन्छ। तर रगत बग्यो पिसाबमा, रगत बग्यो भने त्यसलाई यत्तिकै होला भनेर बस्नु हुँदैन, तुरन्त नै देखाउनुपर्छ।
1: अहिले नेपालमा पनि मेडिकल क्षेत्रमा ठूलो विकास भइरहेको छ, पछिल्लो क्रममा नेपालको उपचारको अवस्था, हजुरको विशेषज्ञता भित्रको उपचारको अवस्था कस्तो छ?
0: अब अहिले युरोलोजीमा त धेरै नै विकास भइरहेको छ। अब खास गरी यो युरोलोजी भनेको कस्तो सब्जेक्ट छ भने एकदम टेक्निकल सब्जेक्ट छ कि, यसमा हामीले सामानहरू इन्स्ट्रुमेन्टहरू धेरै नै चाहिन्छ, धेरै जसो ओपन भन्दा पनि आजकल सबै मिनिमल इन्भेजिभ भन्छौँ हामीले होइन, दूरबीनले अथवा ल्याप्रोस्कोपिकली नसिरिकी नै 90% अपरेसन चाहिँ नसिरी हुन्छ युरोलोजीमा होइन, त्यसको लागि चाहिँ सामानहरू एकदम इम्पोर्टेन्ट छ। नेपालमा अब अहिले सामान

0: आइरहेछ नि पोखरामा पनि धेरै हस्पिटलहरूमा
1: हजुर
0: नयाँ नयाँ सामानहरू आउँछ कति सामान आउन अझै पनि बाँकी छन्
1: हजुर
0: काठमाडौँमा चाहिँ अब लेजर यो कुराहरू पनि जो आइसकेका छ
1: हजुर
0: इम्प्रुभमेन्ट भइरहेछ तर अब यसमा अझै हस्पिटलहरूले लगानी गर्न अझै हिचकिचाउँछन् कि
1: हजुर
0: उनीहरूले तुरन्त प्रतिफल खोज्छन् होइन
1: हजुर
0: तर अब मेडिकल फिल्डमा त्यस्तो हुँदैन
1: एकदमै
0: तर पनि अब बाहिर अरू देशहरूमा हुने लेटेस्ट कुराहरू एकदमै लेटेस्ट नआए पनि धेरै जस्तो कुराहरू नेपालमा आइसकेको छ
1: हजुर भनेपछि युरोलोजीकै समस्याका कारणले डाइरेक्ट बाहिरी देशमा भौतारी पर्ने अवस्था चाहिँ छैन
0: केही केही रोगमा होला नत्र भने नेपालभन्दा बाहिरै जानुपर्ने त छैन
1: हजुर चिकित्साको संख्या कस्तो छ अवस्था कस्तो छ युरोलोजिस्ट
0: चिकित्सकहरूको भन्नुपर्दा अब हाम्रो एसोसिएसन छ होइन नाओस् भन्ने युरोलोजिस्टहरूको एसोसिएसन त्यसमा लगभग हामी 100 हाम्रो संख्या मेम्बरहरू लगभग 100 भइसकेको छ नेपालभरिमा होइन अब त्यसमा एकदम प्योर युरोलोजी मात्रै प्र्याक्टिस गर्ने चाहिँ अब आधी जति हुनुहोला अरू सर्जरी प्लस युरोलोजी गर्नेहरू आधी हुनुहोला र अब प्रत्येक वर्ष कमसेकम 10 जति नयाँ प्रोडक्टहरू आइरहेछ रेजिडेन्टहरू भन्छ नि युरोलोजी नै पढ्ने हिसाबले संख्या पनि बढ़िरहेको छ
1: हजुर अवश्य पनि मेडिकलमा अझै पनि धेरै समस्याहरू देखा परिरहेको छ नेपालको प्रसंगमा के भन्न चाहनुहुन्छ एउटा जिम्मेवार नागरिक र एउटा जिम्मेवार चिकित्सकको नाताले चाहिँ नेपालमा अझ मेडिकल क्षेत्रलाई विकास गर्नको लागि सरकारले के गर्नुपर्छ यहाँहरू जस्ता चिकित्सकहरूले अथवा लगानीकर्ताले के गर्नुपर्छ र पेसेन्टहरूले अथवा नागरिकहरूले के गर्नुपर्छ जस्तो लाग्छ यहाँको हिसाबमा
0: त्यसमा त कुरा सिम्पल छ चिकित्सकहरूले आफ्नो योग्यता लिनु पर्यो होइन आफ्नो क्वालिफिकेसन बढाउनु पर्यो सरकार अथवा हस्पिटल लगानीकर्ताहरूले चाहिँ एउटा राम्रो इन्भेस्ट गरेर कसरी हुन्छ सामानहरू जम्मा गरिदिनु पर्यो होइन लेटेस्ट इन्स्ट्रुमेन्टहरू ल्याउनु पर्यो चिकित्सकहरूलाई ट्रेनिङको लागि पठाउनु पर्यो
1: होइन
0: अनि त्यसपछि बिरामीहरूले चाहिँ टाइम टाइममा जचाउने होइन र अब डक्टर सपिङ पनि भइरहेको हुन्छ कि बिरामीहरू एक ठाउँमा जान्छन् 10 ठाउँमा गइरहेको हुन्छन् एकदम धेरै ठाउँमा डुल्नुभन्दा एक दुई ठाउँमा नै बरु रेगुलर जचायो भने उनीहरूलाई पनि पैसा पनि कम लाग्ने होइन जसले उपचार गरेका छ उसलाई पनि थाहा हुने भयो 10 ठाउँमा जानुभयो भने उसले पनि हेर्छ उसले पनि हेर्छ होइन अनि झन् कन्फ्युज हुन्छ धेरै मान्छेहरू कन्फ्युजनमा छन् कि अब चिकित्सकहरूले पनि आफ्नो लिमिट जान्नुपर्छ बिरामीले बेस्ट उपचार गर्ने र आफूलाई आफूबाट हुँदैन भने कसलाई रेफर गर्ने अथवा कहाँ पठाउने त्यो चाहिँ अनेस्टली गर्नुपर्छ
1: होइन एकदमै भनेपछि अझै पनि पेसेन्टहरू एउटै चिकित्सकमा विश्वास गर्ने अवस्थामा छैन नेपालमा त्यो भन्न खोज्नु भएको
0: होइन मैले भनेको अब कुनै कुनै रोगहरू त्यसै पनि हुन्छन् सन्चो हुँदैन नि क्रोनिक रोगहरू त्यो भएर पनि होला अथवा सेकेन्ड ओपिनियन लिने चलन पनि हुन्छ त्यो पनि राम्रै हो तर धेरै ठाउँमा जानु चाहिँ राम्रो होइन कि यहाँ पनि गएछ उहाँ पनि गएछ होइन डाक्टर पनि कन्फ्युज हुन्छ यति धेरै बिरामीको त्यो फाइल हुन्छ बिरामी पनि कन्फ्युज
1: होइन
0: अब राम्रो ठाउँमा जानु पर्यो र अब विश्वासको कुरा पनि होला हुन त होइन त्यसमा चाहिँ अब चिकित्सकले पनि बिरामीलाई एउटा विश्वास दिलाउन पनि सक्नु पर्यो
1: एकदमै
0: र बेस्ट उपचार दिनु पर्यो
1: हजुर जस्तो के छ अब चिकित्सक जस्तो यहाँ एउटा युरोलोजिस्ट हुनुहुन्छ होइन नेपालमा अब विशेषज्ञहरू उत्पादन गर्ने क्षेत्रहरू पनि कमै छन् अहिलेको अवस्थामा कस्तो छ कसरी शिक्षा क्षेत्रमा यसको विकास कसरी भइरहेको छ
0: होइन अहिले त अब यो पोस्ट ग्रेजुएसन चाहिँ धेरै मेडिकल कलेजहरूमा आउन थाल्यो होइन अब हामीले पोस्ट ग्रेजुएट गर्ने बेलामा त नेपालमा 2-3 ठाउँमा मात्रै थियो पोस्ट ग्रेजुएसन मास्टर अहिले चाहिँ अब प्रत्येक मेडिकल कलेजहरूमा मास्टर कोर्सहरू भइरहेछ होइन गण्डकी मेडिकल कलेजमा पनि मास्टर कोर्सहरू भइरहेछ त्यो हिसाबले अपर्च्युनिटी चाहिँ छ र अब विशेषज्ञ चिकित्सक उत्पादन गर्ने स्पेसल कोर्स भनौँ न त्यस्तोहरू चाहिँ अब सीमित ठाउँमा छ काठमाडौँ 2-3 ठाउँमा होइन हाम्रो पोखरामा चाहिँ त्यस्तो विशेषज्ञ उपचार जस्तो युरोलोजीको पढाउने ठाउँ चाहिँ छैन
1: हजुर
0: अब त्यो बिस्तारै पछि पछि होला
1: हजुर एकदमै कार्यक्रमको निकै नै अन्तिममा पनि छौँ थोरै समयमा हामीले धेरै कुराहरू समावेश गर्न खोज्यौँ एकदमै यो टेक्निकल विषय भएको हुनाले अझै धेरै कुराहरू नआउन सक्छन् यहाँले भन्नै पर्ने त्यस्ता कुराहरू हुन सक्छन् समावेश गरिदिनुहोस् न
0: अब अहिले केही कुराहरू भन्नुपर्दा अब यो खास गरी धेरै बिरामीहरू यो मृगलाको पत्थरीको कारणले आउने हुनाले होइन उहाँलाई 2-4 कुरा उहाँले गर्नुपर्ने चाहिँ झोलपराहरू राम्रोसँग खानु पर्यो हिसाब चाहिँ क्लियर सेतो पानी जस्तो हुने भन्छ त्यस्तो हुनु पर्यो अर्को चाहिँ वेट घटाउनु पर्यो होइन त्यसपछि रातो मासु कम खाने र नुन कम खाने है यति चारवटा कुराहरू नै बिरामीले गर्न सक्ने हो, योभन्दा बढी अरू केही गर्न सकिँदैन।
1: हजुर,
0: किताबमा अथवा पोस्टरमा धेरै कुरा लेखे पनि यति चारवटा कुरा गर्यो भने पनि तपाईँको पत्थरी हुने सम्भावना 50% कम हुन्छ।
1: र
0: अर्को चाहिँ एकचोटि पत्थरी हुने मान्छेलाई 10 वर्षमा लगभग 80-90% फेरि हुन्छ। त्यसबाट रेगुलर कम्तीमा पनि वर्षको एकचोटि सक्यो भने 6 महिना नभए वर्षको एकचोटि रेगुलर चेकअप गराउने, ढुङ्गा पत्थरी सिद्धिएपछि पनि त्यो गराउनु जरुरी छ। त्यो गर्यो भने त्यो पुरा निर्मूल नभए पनि त्यसले गर्दा हुने कम्प्लिकेसन कम गर्न सकिन्छ। पत्थरी नहुने बनाउन त गाह्रो छ
1: एकदमै,
0: तर पत्थरी ठुलो भएर जुन मृगलाई फेल हुने समस्या त हुन पाएन, त्यसबाट हुने समस्या चाहिँ कम हुने भयो होइन। अब अरू क्यान्सर अरू कुराहरूको लागि चाहिँ त अब धेरै कुराहरू छन् होइन, डाइट कन्ट्रोल गर्ने एक्सर्साइज गर्ने कुराहरू सबै रोगमा लागू हुन्छ
1: होइन।
0: र केही त्यस्तो पिसाबमा रगत आउने होइन, कतै अप्ठ्यारो हुने त्यस्तो भयो भने चेक गरायो भने त लगभग अर्ली स्टेजमा नै रोग पत्ता लाग्छ। युरोलोजीमा रोग पत्ता लाग्न त्यति गाह्रो छैन, टाइमली जचाउनु पर्यो र अलिकति केही कुराहरूमा केयरफुल हुनु पर्यो। त्यसो गर्यो भने रोगहरू छिटै पत्ता लाग्छ, रोगै नलाग्ने भन्ने त सम्भावना छैन अहिलेको जमानामा जुन हाम्रो डाइट हेबिट्स र हाम्रो इन्भाइरोमेन्टमा पोल्युसनहरू छ होइन। अर्को कुरा चुरोटहरू कम खानु पर्यो, स्पेसली खास गरी पिसाबको थैलीको पत्थरीको लागि र किडनीको पत्थरीको लागि पनि चुरोट चाहिँ खानु हुँदैन।
1: हजुर, जस्तो अरू रोगका कारणले पत्थरी लाग्ने समस्या हुन्छ भने पत्थरीका कारणले अरू रोग लाग्ने समस्या हुन्छ कि?
0: पत्थरीको कारणले भइहाल्छ, जस्तो पत्थरी लागेपछि त्यहाँ पिसाबको इन्फेक्सन हुने सम्भावना एकदमै बढ्छ।
1: हजुर,
0: जसको पत्थरी छ उसलाई पिसाबको इन्फेक्सन अरूभन्दा 4-5 गुणा बढी हुन्छ।
1: हजुर,
0: र अर्को कुरा अघि नै भन्यो, पत्थरीले त्यो नली बन्द गराएर पिसाब किडनी फुल्ने भन्छ नि, किडनी फुल्दै गएपछि किडनीको फङ्सन घट्दै जाने भयो कि, र लास्ट स्टेजमा गएर फेल हुने हो, एकैचोटि फेल हुने त होइन, तर जुनको किडनीको जुन क्यापासिटी त काम गर्ने क्यापासिटी त घट्ने भयो। त्यसबाट डाइरेक्टली दुईटा कुराहरू भयो
1: होइन।
0: अर्को कुरा अब त्यो त्यसरी किडनीको क्यापासिटी घटेपछि प्रेसरहरू सुरु हुने पनि हुन्छ किडनीको रोगले,
1: त्यसबाट
0: लङ टर्ममा फेरि प्रेसरको रोग पनि सुरु हुन्छ।
1: हजुर, भनेपछि प्राय मृगलाई फेल हुनेको कारण चाहिँ पत्थरीलाई हेल्थ स्क्रिन गर्नलाई नै हुन्छ
0: प्राय। त्यस्तो भन्दा पनि पत्थरीको कारणले मात्रै मृगलाई फेल हुने त कम छ होइन, प्रेसरको चिनीको रोगहरू बढी छ, तर जुनमा त्यो रोग छ त्यसमा पनि पत्थरी भइदियो भने बढी त्यो प्रक्रिया छिटो हुने भयो।
1: हजुर, हुन्छ डाक्टर साहब, हामी कार्यक्रमको अन्त्यमा छौँ, अन्तमा रेडियो सफलता सुनेर बस्ने श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
0: अब त्यही नै हो, स्वस्थ रहनुहोस् होइन, अब सबै खानपिन आहार बिहार होइन अरू बानी बेहोर स्वस्थ बानी बेहोर गर्नु।
1: हजुर,
0: र अब स्वास्थ्यको लागि एकदम ख्याल गर्नु, स्वास्थ्य नै धन
1: होइन।
0: ठुलो रोग लागेपछि जति खर्च लाग्छ पहिला जचाउनु भन्दा 100 गुणा बढी लाग्छ, त्यो त सबलाई थाहा भएकै कुरा। रेगुलर चेकअप गराउनुहोस्, स्वस्थ रहनुहोस्। अब चिकित्सकको नागरले मैले भने त्यही नै हो।
1: एकदमै हुन्छ, यस समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: हस्, धन्यवाद।
1: हजुर, कार्यक्रम समय सन्दर्भमा रहेर आज हामीले कुराकानी गर्यौं डाक्टर हरिबहादुर केसी, जो युरोलोजिस्ट हुनुहुन्छ, मृगौलाको पत्थरी तथा पिसाब रोगको विशेषज्ञ हुनुहुन्छ। कार्यक्रम सुनेर साथ दिनुभयो, सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र पुनः एकपटक डाक्टर हरिबहादुर केसीलाई धन्यवाद भन्दै भोलि फेरि अन्य विषयवस्तुमा कुराकानी गर्ने बाचाका साथ आजको बसाइबाट म महत्वपूर्ण बिदा हुन चाहन्छु। तपाईँको बाँकी पल सुखद रहोस्, रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
5: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेजुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98-11-62-983, 98-5-50-52-855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
6: घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
11: सफलता स्टूडियो।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
4: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
5: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
4: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860401081।
6: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट शप पोखरा 8 रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टू मिट
2: शप। छेरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा छेरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिज सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दिज सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825017014
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउस किपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061553071 9867081234 97050 77123 व्हाट्सएप नम्बर 9801177123

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेजुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर संपर्क 98 1 1 60 62 983 98 5 60 52 855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 98 4 60 59 5 81
1: 98 1 65 15 475
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई तालिम

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856320325 9806535480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा आठ सिर्जना चोकमा हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटो कपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा आठ सिर्जना चोक फोन नम्बर 0165771110 प्रोप्राइटर मनोज बास्तोला 9560222625 9560226110
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा पाँच पर्स्याङ चोक फोन नम्बर 0165774668 मोबाइल नम्बर 9856028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
3: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
5: कन्ट्याक्ट 0615530508 0615589848
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
6: Studio time.
7: It's 9 a.m.

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 1 सेकेण्ड थुप्रो 4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संघालोमा समाचार कक्षबाट नीताको हार्दिक स्वागत छ। खबर संघालोको शुरूमा मुख्य खबरका शीर्षकहरू।

सुनौ कुरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका दुई स्थित परेवा भीर सड़क खण्ड आज दोस्रो दिन पनि दुई घण्टा पूर्ण रूपमा बन्द रहने भएको छ। दश भदौमा रसुवाको भुटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण परेवा भित्र क्षेत्रको सड़कमा क्षति पुगेपछि मर्मतका लागि राजमार्ग बन्द गरिएको धादिङ प्रशासनले जनाएको छ। बाढ़ीले राजमार्गमा क्षति गरेपछि सड़क एकतर्फी मात्र सञ्चालन हुँदै आएको थियो। जिल्ला प्रशासन कार्य धादिङका अनुसार आइतबार बिहान 6 बजेदेखि लुका 6 बजेसम्म उक्त खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ। मर्मत अवधि भर अत्यावश्यक सवारी साधन एम्बुलेन्स र सवाहन बाहेक अन्य सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको विज्ञप्तिमा उल्लेख रहेको छ। प्रशासनले शनिबार पनि बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म सड़क पूर्ण रूपमा बन्द गरेर सड़क मर्मतको काम गरेको थियो। सड़क मर्मतको काम नसकेपछि प्रशासनले आज पनि आवागमन पूर्ण रूपमा रोकेर सड़क मर्मतको कामलाई तीव्रता दिएको हो। प्रशासनले सड़क बन्द हुँदा यात्रु तथा सवारी चालकहरूमा पर्न जाने असुविधा प्रति क्षमा माग्दै सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न सबैमा अनुरोध गरेको छ। जुम्लाको तातोपानी गाउँपालिका 4 स्थित गिरी खोलामा 50 मेगावटको जल विद्युत उत्पादन हुने भएको छ। उक्त निर्माण हुन लागेको जल विद्युतको लागत करिब 7 अर्ब 50 करोड़ भन्दा बढ़ी लाग्ने अध्ययनत फण्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले जानकारी दिएका छन्। तातोपानी गाउँपालिका 4 को आयोजना र अध्ययन फण्ड म्यानेजमेन्ट लिमिटेड काठमाडौँको सहजीकरणमा आयोजित गिरी खोला जलाशय युक्त जलविद्युत आयोजनाको सरकार संघको समन्वय तथा परिचयात्मक कार्यशाला अन्तर्क्रिया कार्यक्रममा सो जल विद्युतबारे जानकारी दिँदै अध्ययन फण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत थापाले गिडी दहको जलाशय युक्त जलविद्युत आयोजनाले करिब 50 मेगावट विद्युत उत्पादन गर्न सक्ने प्रारम्भिक अध्ययन गरिएको बताएका हुन्। उनका अनुसार विस्तृतमा प्राविधिक तथा सम्भाव्यता अध्ययनपछि उत्पादन क्षमता अझ बढ़न सक्ने सम्भावना समेत रहेको छ। उत्पादन भएको विद्युतलाई 132 केभी सिंगल सर्किटको प्रसारण लाइन मार्फत जुम्ला बजारमाको सब स्टेशनमा लगेर जोड़िनेछ। आयोजनामा कुल लागत 7 अर्ब 50 करोड़ 76 लाग्ने अनुमान गरिएको अध्ययनका प्रमुख संचालक अधिकृत प्रमेश प्रधानको भनाइरहेको छ। वडाध्यक्ष अमर बहादुर रोकैयाले वडाभित्र ठूलो विद्युत परियोजना निर्माण हुन लागेको छ, यसलाई सफल बनाउनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताएका हुन्। स्थानीयलाई रोजगारी विशेष प्राथमिकता दिइनेछ। निर्माण अवधिभर स्थानीय जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा व्यापार व्यवसाय गर्न सक्नेछन्। जसले गर्दा यहाँका नागरिकको आय अझ वृद्धि हुने अपेक्षा राखिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताएका हुन्। आयोजना सञ्चालनबाट प्राप्त हुने रोजगारी, रोयल्टी, शेयर, सामुदायिक सहयोग कार्यक्रम तथा स्थानीय जनताको व्यापार व्यवसायबाट आय आर्जन गर्न अनुकूल प्रभाव हुने भएकाले समग्रमा यस आयोजनाबाट स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म लाभ पुग्ने पूर्व राज्य मन्त्री गोमा गौतमले जानकारी दिएकी हुन्। आयोजना निर्माण तथा सञ्चालनबाट प्रभावित हुने घर परिवार वन र खेती योग्य जमीनको यकिन हुनुपर्ने कार्यक्रमका सहभागीको भनाइरहेको छ। गिरीखोला जलविद्युत आयोजनाको अध्ययन अवधि पूरा भएपछि निर्माणको काम अगाडि बढ्ने आयोजनाले जनाएको छ। रसुवाको भुटेको सी नदीमा आएको विनाशकारी बाढ़ीले बागमती प्रदेशका रसुवागढ़ीदेखि नुवाकोट धादिङ हुँदै चितवनसम्म क्षति पुर्याएको छ। बाढ़ीले भुटेको चितवनका त्रिशुली नदी किनारबाट ठूलो जनधनमा क्षति पुर्याउँदै मानवीय संकट निम्ताएको छ। अहिले उद्धार र राहतमा कठिनाईसँगै प्रभावित नागरिकको पुनर्स्थापना र क्षतिग्रस्त संरचनाको पुननिर्माण राज्यका लागि चुनौती बनेको छ। यसै सन्दर्भमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आफ्नो भनाई राखेका थिए। गोर्खा जिल्लाको हिमाली भेग स्थित चुमनुभ्री गाउँपालिका 4 र 2 भएर बग्ने थेराङ खोलाको बाढ़ीले 4 घर र 1 पुल बगाएको छ। आज बिहान आएको बाढ़ीले चुमनुभ्री 4 स्थित नामरूङ, कानुङ, ओङ्ग्याल, नुर्बु, छिरिङ, उर्गेन, छयोदेन, लाक्पा, भुटी र दोर्जे ग्यालजेनमा घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढ़ीबाट मानवीय क्षति भने नभएको कार्यालय प्रमुख प्रहरी नायब परीक्षक राजकुमार श्रेष्ठले जानकारी दिएका छन्। बाढ़ी आएको भएर थाहा पाएर
स्थानीयवासी भागेर ज्यान जोगाएको उहाँले बताउनु भएको छ। बाढ़ीले सोही ठाउँको झोलुङ्गे पुल पनि बगाएको कार्यालयले जनाएको छ। पुल बाढ़ीले लगेपछि मनास्तु पदयात्रामा गएका पर्यटकहरू समस्यामा पर्ने जनाइएको छ। चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले आपद अल्पकालीन रूपमा हिँड्न मिल्ने गरी स्थानीयले केही उपाय गर्न सक्ने बताएका छन्। खोलाको मुहानी व्यक्तिहरू केही बेर थुनिएर लेदुसहित आएको बाढ़ीले क्षति पुर्याएको सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिएका छन्। सो खोला बुढ़ी गण्डकीसँग मिसिने हुँदा बुढ़ी गण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ। र अन्तमा इण्डोनेसियाको क्राकाउट ज्वालामुखी विस्फोटबाट निस्केको खरानीका कारण जकार्ताको सोकार्नो हट्टा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ। उडान स्थगित हुँदा अन्तर्राष्ट्रिय सहित 209 उडान प्रभावित भएको इण्डोनेसियाको यातायात मन्त्रालयले जनाएको छ। शुक्रबार रातिदेखि ज्वालामुखी विस्फोट हुन थालेको र त्यसबाट निस्केको खरानी सुमात्राको लाम्पुङ तथा जाभाको बान्टेन प्रान्तसम्म फैलिएपछि जनजीवन प्रभावित भएको छ। खरानीका कारण केही विद्यालय बन्द गरिएका छन् भने सामान्य गतिविधि पनि रोकिएको छ। विपद न्यूनीकरण निकायले भने तत्काल सुनामीको जोखिम नरहेको जनाएको छ। खबरसँगै हामी खबर संघालको अन्त्यमा आइपुगेका छौं। खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
6: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि। भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, फङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
5: सम्पर्क
6: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98-576-22-51, 98-450-50-251।
7: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ, पोखरा रत्नचोक, प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27500।
4: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615898488।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

हजुर नमस्कार, साथमा लोक सांगीतिक नमन जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईँकै सहयात्री प्रीति कार्यक्रममा लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। कार्यक्रम लोकचौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। यस कार्यक्रम तपाईँले इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर रेडियो सफलताको फेसबुक पेजबाट रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 45 मिनट समय यहाँहरूसँगै व्यतीत गर्नेछु। कार्यक्रम लोकचौतारीमा हामी हाम्रै गाउँ बेसी उकाली ओह्राली भन्ज्याङ चौतारी बनपाखा गाछ दाउरा मेलापात पानी कन्दुरु डाँडा काँडा खोला नाला कुना कन्दरामा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोकभाग प्रस्तुत गर्ने गर्छौ। विशेष गरी यति बेला भने नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदैछ। अब केही दिनमा हरितालिका तीजले पनि हामीलाई विदाय गर्दैछ। यति बेला भने हामी हरितालिका तीजकै अवसरमा निकालिएका तीज विशेष गीत संगीतलाई प्राथमिकता दिने गर्छौं। यति बेला कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोशीले प्रस्तुत गरेर कार्यक्रम लोकचौतारीको ढोका उघार्ने अनुमति चाहन्छु। विष्णुमाझीको सुमधुर आवाजसँगै घरबार मायाको सानो दरबार पुतलीको भट्टी भाग 22 बाट अत्यन्तै मिठो सांगीतिक कोशीले घरबार स्वीकार

हजुर, अत्यन्तै मिठो सांगीतिक कुशली पुतलीको भट्टी भाग 22 घरबार एल्बम मायाको सानो दरबार विष्णु माझीको समुद्र आवाजलाई प्रस्तुत गरेर कार्यक्रममा लोक चौतारीको ढोका उघारी सकेकी छु। पक्कै पनि यहाँ सम्पूर्ण सुनेर भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै यति बेला यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी तीज विशेष सांगीतिक कुशीलीहरू प्रस्तुत भइरहेका छन् कार्यक्रममा। कति पनि ढिला नगरिकन फेरि पनि अर्को मिठो सांगीतिक कुशीली प्रस्तुत गर्नेछु। खेम सेन्चुरी दीपिका बोइम्बु मगरको समुद्र आवाजमा बाहुन बाजे काँसेको यो मिठो तीजको सांगीतिक कुशीली तपाईँ सम्पर्कको लागि स्वीकार होला।

हजुर, अत्यन्तै मिठो सांगीतिक उसले प्रस्तुत भइसकेको छ। विशेष गरी तीजका लागि निकालिएको गीतहरू, तीज विशेष गीतहरू प्रस्तुत भइरहेका छन् कार्यक्रममा। यति बेला पनि यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक उसले प्रस्तुत गर्ने क्रममा फेरि पनि अर्को मिठो सांगीतिक उसले प्रस्तुत गर्नेछु कार्यक्रममा। हुमरी चल्यो भइसक्यो अञ्जिता विश्वकर्मा तेजस रेग्मी, हुमरी चल्यो भइसक्यो यो जान तिम्रे भइसक्यो अत्यन्तै मिठो सांगीतिक उसले प्रस्तुत गर्नेछु। त्यसपछि लगतै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउने नै छु, तपाईँ सुन्दै गर्नुहोला कार्यक्रम लोक चौतारी।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाई हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन बिरयानी अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा ताज चिकन बिरयानी हजुरकै सहर पोखरामा

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अडेल गर्न समीक्षा काष्ठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061 541 984, 541 945, उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061 525 904, स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

हजुर, एकैछिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। म छ तपाईँको साथमा प्रीति। विश्राम अगाडि अत्यन्तै मिठो सांगीतिक कुशली प्रस्तुत भइसकेको छ। पक्कै पनि हरेक सम्पूर्ण सुनेर भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै यति बेला कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कुशली प्रस्तुत गर्नेछु। विशेष गरी तीजका अवसरमा निकालिएका तीजे भागाहरूलाई प्रस्तुत गरिरहेका छौं कार्यक्रममा। यति बेला फेरि पनि अर्को मिठो सांगीतिक कुशली प्रस्तुत गर्ने बेला भएको छ। लक्ष्मी मल्लको सुमधुर आवाजमा, श्रीकृष्ण मल्लको शब्द संगीतमा, शिल्प पोखरेलको अभिनयसँगै मिलिना ठकुरी लक्ष्मी मल्लको सुमधुर आवाजमा काली उलेर आयो, पारी पारी आएका ढाका टोपी लगाएका तीनै हुन हाम्रो बाबा लिन आएका एल्बम दुईबाट प्रस्तुत गर्नेछौ। काली उलेर आयो स्वीकार्नुहोला।

हजुर काली उर्लेर आएको छ श्रीकृष्ण बम मल्लको शब्द संगीतमा श्रीकृष्ण बम मल्ल लक्ष्मी मल्ल को सुमधुर आवाजमा शिर्पा पोखरेल मेलिना ठकुरी अन्य साथीहरूको अभिनय रहेको तीज गीत हामीले कार्यक्रममा प्रस्तुत गरिसकेका छौं। अवश्य पनि हर सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी तीज गीतहरू प्रस्तुत गर्दा गर्दै यति बेला पनि म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँ कि आजको बसाईलाई बीत मार्ने बेला भएको छ। जाँदा जाँदै आजको अन्तिम सांगीतिक कुशेली लक्ष्मी मल्लको सुमधुर आवाजमा बाटो नहेरी आमा अत्यन्तै मिठो सांगीतिक कुशेली प्रस्तुत गर्नेछु। आजको बसाईमा जति पनि श्रोता मित्रहरूले कार्यक्रम लोकचौतारा सुनेर साथ दिनुभयो सम्पूर्ण धन्यवाद भन्दै भोलिका बसाईमा भेटुने बाचा गर्दै म तपाईँकै सहयात्री प्रीति पनि छुट्टिने अनुमति चाहन्छु। तपाईँ सम्पर्कको लागि बाटो नहेरी आमा छोड्दै बिदा हुन चाहन्छु। जय गी जय सङ्गीत तपाईँको बाँकी फल शुभ अनि सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला। नमस्कार।

0: कि तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ। यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 9840201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एग्जाम दिएर बसेकाहरुका लागि विशेष जापानीज भाषा कक्षा थिए उचित परामर्श भइरहेको छ। डकुमेन्टेसन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरुका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरुका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरुले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 9855-5843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो

0: का तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
0: सम्पर्क दीप सुन चाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
4: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 98560281104।
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
4: फोन नम्बर 061-57-9-15।
5: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
5: पोखरा 2 बिन्दावासिनी बस पार्क।
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
6: मोबाइल नम्बर 98460-59581,
5: 98165-75475।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा सात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धि का लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम संचालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
2: सफलता स्टूडियो टाइम्स

0: हेर्नु साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: केला तँलाई स्यालरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159747, 9537325575।
3: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
3: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9846066642, 9860410081। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा।
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9846020127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615553050, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0615536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चो, फोन नम्बर 0615761110, प्रोप्राइटर मनोज बास्तोला, 9560-22-25, 9560-26-110।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
5: होइन, के भन्थेन यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 9846054635, 9864443853।
7: अब रेडियो प्रस्तुत उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9846000851।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगा त गान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्रेजुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर संपर्क 98 61 62 983 98 5 60 52 855 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 98 4 60 59 581
1: 98 1 65 15 475
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं
4: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98 5 60 27 500
6: सफलता स्टूडियो टाइम

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-63-2, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615-553050, 0615-589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98-60-41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 98171-87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508 97055 0557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
3: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
4: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
3: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँको त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5% चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
4: सफा कपडा संकलनमा हातीमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
4: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
3: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
3: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9856035111

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौ।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856027599।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपीटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530508 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856320325 9806535480 साथै आईएलसीपीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: हेर्नु साङ्लो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
2: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
3: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी ताले स्यान्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9086715947 9582375

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले तेल लगा त कान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0615 74 225, 98560 21 440, 98560 60 127 र 98038 21 440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: गरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दावासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9166154।
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: फर्मुलेशन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161544737, मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका, जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9560272999।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66642 9860-41081। तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055 07 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, यी बुढालाई दिनदिने पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेशनरी सामानहरू, फोटो कपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क नवविद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेशनरी 0 किलोमिटर 5 पोखरा।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुलो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुलो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9856028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: होइन आमाजी, हिजो आज हजुर साह्रै चिन्तित देखिनुहुन्छ नि।
1: हेर्नुहोस् न एम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइराख्छ मलाई त।
0: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज। प्रीत

0: तौ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856120046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा छ उचित परामर्श भइरहेको छ डकुमेन्टेसनको नचिन्ता जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजु नेस्ट बिल्डिङको दोस्रो तला फोन नम्बर 061-571-430 98-560-85-843 सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक

0: साउजी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै छ हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो रुखो सु

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरापाटनमा रहेको दिप सुन चाँदी दुकानमा बनाएको नि यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-89।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दावासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 98460-59581
1: 98165-1575।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट अल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530508 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनु हुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौ, ठगी हुनबाट बचौ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.3

0: आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौं, यो कानूनी रूपमा अपराध मानिन्छ।
1: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
1: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9846066642, 9860041। मठ मन्दिर,
1: गुरुकुल,
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन? ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
3: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
1: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 9856023461, 9826060908।
0: स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, युएसए, युके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 0615707636, 9856020325, 9806535480। साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
4: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
4: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
4: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
4: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
4: नेपाली पन, नेपाली मन
7: आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
7: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
7: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98 5 60 27 5

0: चलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: तिमी।

अब चिनी खाइन्छ दिउँसभरि उहाँ दिउँसभरि काम गरिरहेछ लु साथी दुवैजना मलाई के भन्छ।

0: बाहिर भएको आमा यो के तमासा देखायो?
1: तिनीहरू यहाँ त्यसरी खेतान गरेर काम गरेर आएको छ, यो चाहिँ बसी बसी खाइदिएँ के के पनि गरेर दिन्छ, अब के भन्नु ल?
2: केही भएन, अहिले भर्खर तपाईँको अगाडि के भयो, हामीले मात्रै काम गर्ने सधैँ भरे हामीलाई गाह्रो हुन्छ, एकछिन फुट पनि पाइँदैन, उतै सधैँ पछि पछि खाने, तपाईँलाई के थाहा छ? तपाईँ सोहराको यहाँ त केही देख्नुहुन्न,
0: तिमीहरूले काम गरेर के बिग्रिया छ? आफ्नो काम फुरु फुरु गर नि, तिमीहरू झगडै गर्नुपर्छ जतिखेर नि। तँ चाहिँ बसी बसी खाने अनि यिनीहरू मात्रै काम गरेपछि चित्त दुखाउँदैन नि त, तँ पनि काम गरेर जाने गर्न।

0: यिनीहरूले गएर म पनि दिँदैछु अहिले तपाईँलाई, यिनीहरूले बनाएर खानु त्यो चारी
1: खेतलाई
2: बहन त आमाले बाँडेपछि ठिक भयो।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807081234, 9750577123, व्हाट्सएप नम्बर 9811771123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011186, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।

जुनी साथे जुनी सँगै सँगै जिउला मायालाई काकरीलाई ठाकरी जै माया पिरिम दिउला मायालाई ए लाली जुवन बढेको

0: मैले हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 0165745668, मोबाइल नम्बर 9850628104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
6: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाउ,
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
6: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 0161541994, 5149850। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट स।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-99।
2: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरान भइसकेँ।
3: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98560-23461, 98266-06908।

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9705508 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705550557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वा क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98 660 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-530-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।

0: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
1: वेस्टर्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवा वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
1: कन्ट्याक्ट 0615530500 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856027599।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061587915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111।
3: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
4: घर बनाउन लाख कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061 541 984, 541 945। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061 525 904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: लौ सानी पनि टुप्रुक्क आइपुगी त
1: दर्शन रोग गरे दाजु आरामै हुनुहुन्छ क्यारे
0: आरामै छु नि नानी हेर अब यो आएपछि त यसै रमाइलो हुन्छ नि तिर्थ
1: रमाइलो गर्नुपर्छ दाई

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 1475।

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ उद्योग
1: रेनबो हेन्डीग्राफबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98560275900 अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560281104
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-989।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पीतल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 5-0 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856-1246 9852-10504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
0: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा चाहिँ उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजुनेस बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 9855-8843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
3: सफलता

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइन मार्फत एकैसाथ सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधि सँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशनका क्रममा लोकसेवा आयोगले चरम लापरवाही गरेको पाइएको छ। परीक्षा दिएकाहरूले रिटोटलिङमा आवेदन दिएपछि उत्तर पुस्तिका हेर्दा परीक्षार्थीले पाएको नम्बर नै फरक भेटिएपछि लोकसेवा आयोगको चरम लापरवाही सतहमा आएको हो। नम्बर नै फरक देखिएपछि यस अघि प्रकाशित नतिजा रद्द गरी अर्को नतिजा सार्वजनिक गरिएको छ। आफ्नो गम्भीर लापरवाही स्वीकार्दै आयोगले नेपाल राष्ट्र बैंकको विज्ञापन नम्बर 15/2082 खुल्ला तथा समावेशी प्रशासन सेवा अधिकृत तृतीय श्रेणी सहायक निर्देशक पदको नतिजा संशोधन गरेको हो। एनसेलका प्रमुख कार्यकारी अधिकृत सीईओले राजीनामा दिएका छन्। एनसेलका सीईओ माइकल फोलेले पदबाट राजीनामा दिएका हुन्। उनले पारिवारिक कारण देखाउँदै पदबाट राजीनामा दिएको कम्पनीका एक अधिकारीले पुष्टि गरेका छन्। फोले गत वर्षको असोज अन्तिम सातामा एनसेलको सीईओ नियुक्त भएका थिए। माइकलको राजीनामा कम्पनीले भदौ 9 गते स्वीकृत समेत गरिसकेको छ। सोबारे कम्पनीले नेपाल दूरसंचार प्राधिकरणमा जानकारी पठाइसकेको छ। भोटेकोशीमा आएको बाढ़ीमा परेर ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले 20 लाख बढ़ी पाउने भएका छन्। नेपाल प्रहरीका अनुसार बाढ़ीमा परेर ज्यान गुमाएका प्रहरीका परिवारले प्रति परिवार 20,40,000 रूपियाँ पाउने भएका हुन्। 20 लाख मध्ये कल्याण कोषबाट 3 लाख, कल्याण कोषबाटै 40,000 काज क्रिया खर्च, राष्ट्रिय वाणिज्य बैंकबाट बीमा बापत 5 लाख रूपियाँ र राष्ट्रिय बीमा संस्थानबाट 2 लाख पाउनेछन्। मृतक प्रहरी कर्मचारीका परिवारले प्रहरी संगठनबाट राहत स्वरूप थप 10 लाख रूपियाँ पाउनेछन्। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। सांग्रीला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त भएका छन्। संचालक समितिले उनलाई 4 वर्षका लागि सीईओ नियुक्त गरेको हो। उनी यसअघि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कार्यरत रहेका थिए। खाना पकाउने एलपी ग्यासको मूल्य बढ़ेको छ। कृष्णभीरमा गएको पहिरोले सड़क अवरूद्ध भएपछि ढुवानी महँगो भएको भन्दै उद्योगीहरूले ग्यासको मूल्य बढ़ाएका हुन्। वैकल्पिक ढुवानी महँगो परेको भन्दै ग्यासको मूल्य प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाइएको उद्योगीहरूले जनाएका छन्। यो सँगै अब काठमाण्डुमा ग्यासको मूल्य प्रति सिलिण्डर 2,165.38 रूपियाँ पर्नेछ। उद्योग संघका अनुसार पहिला बुलेटमा ग्यास ढुवानी हुँदा एक बुलेटमा 1,250 सिलिण्डर ग्यास आउने गर्थ्यो, तर हाल तराईमा बोटलिङ गरी अर्को माध्यमबाट ढुवानी गर्ने काम भइरहेको छ। यसरी ढुवानी भाड़ा मात्रै प्रति सिलिण्डर 180 रूपियाँ पर्ने भए पनि उपभोक्ताका लागि 105 रूपियाँ थप गरिएको उद्योग संघको भनाई छ। उद्योगीहरूले नेपाल आयल निगम संघको सहमतिपछि मूल्य बढ़ाइएको बताएका छन्। यता नेपाल आयल निगमले भने बढ़ेको ग्यासको मूल्य 50 किलोमिटर दूरीका लागि मात्रै तोकिएको बताएको छ। अर्थात 50 किलोमिटर भन्दा बढ़ी दूरीबाट ग्यास ढुवानी गर्दा उद्योगीहरूले आफै ढुवानी भाड़ा जोडेर लिन पाउनेछन्। यता नेपाल आयल निगमले भने बढ़ेको ग्यासको मूल्य 50 किलोमिटर दूरीका लागि मात्रै तोकिएको बताएको छ। नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण नारायण यादव पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्राधिकरणको इटहरी वितरण केन्द्रका इन्जिनियरलाई घुस रकमसहित पक्राउ गरेको हो। सातौं तहका इन्जिनियर यादवलाई 50,000 रूपियाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार उनीमाथि एक गार्मेन्ट उद्योगमा 20 केभी क्षमताको विद्युत लाइन जडानका लागि सहजीकरण गर्ने भन्दै घुस मागेको आरोप छ। उनलाई इटहरी उपमहानगरपालिका 9 बाट पक्राउ गरिएको थियो। सीईओ नियुक्त भएदेखि नै ई सेवा विवादै विवादमा परेको र 87 पटक बिग्रिएको भन्दै ई सेवाले जगदीश खड्काको नियुक्ति नवीकरण नगर्ने भएको छ। खड्काको कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहेको अवस्थामा कम्पनीले खड्कालाई पद नवीकरण नगर्ने भन्ने भएकाले सोही अनुसार तयार रहन खड्कालाई जानकारी गराइसकिएको छ। ई सेवाका संचालकले खड्काको सीईओ पद नवीकरण नगर्ने तयारी भएको र थप 2 जनालाई सीईओ अफर गरिएको पुष्टि गरेका छन्। अफर गरिएका 2 जना हाल बैंकिङमा छन्। राजमार्ग सहज नहुँदासम्म हवाई भाड़ा नबढ़ने भएको छ। बुद्ध एयरले बाढ़ीका कारण क्षति भएको राजमार्ग पुनः सहज नहुँदासम्म भाड़ा नबढ़ाउने घोषणा गरेको हो। भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुर्याउँदा सड़क सञ्जाल पूर्ण रूपमा अवरूद्ध भएको छ। राजमार्ग अवरूद्ध हुँदा काठमाडौँ आउने जाने ठूला सवारी साधन ठप्प छन्। राजमार्ग अवरूद्ध भएसँगै हवाई चाप बढ़ेको छ। यही बीच राजमार्ग सहज नहुँदासम्म हवाई भाड़ा नबढ़ाउने बुद्ध एयरले घोषणा गरेको छ। अर्थ मन्त्रालयका कर्मचारीहरूले बाढ़ी प्रभावितहरूको लागि 18 लाख बढ़ी सहयोग गरेका छन्। भोटेकोशी बाढ़ीबाट प्रभावित भएकाहरूको उद्धार राहत र पुनर्स्थापनाका लागि मन्त्रालयका कर्मचारीहरूले 18,32,721 रूपैयाँ सहयोग गरेका हुन्। सहयोग बापत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। विपद व्यवस्थापनमा राज्यका सम्पूर्ण संयन्त्र सक्रिय भएका बेला सरकारलाई सहयोग गर्ने उद्देश्यले सो रकम सहयोग गरेको अर्थ मन्त्रालयका कर्मचारीहरूले बताएका छन्। भोटेकोशी बाढ़ीमा बैंकिङ कागजात हराएकाहरूले पनि बैंकिङ कारोबार गर्न पाउने भएका छन्। बैंकहरूलाई परिपत्र गर्दै राष्ट्र बैंकले बाढ़ीमा कागजात हराएका नागरिकले पनि कारोबार गर्न पाउने व्यवस्था गर्न निर्देशन दिएको हो। यो सँगै बाढ़ीमा चेक, एटीएम कार्ड, मोबाइल तथा अन्य बैंकिङ कागजात हराएका नागरिकले पनि बैंकिङ कारोबार गर्न पाउने भएका छन्। राष्ट्र बैंकको परिपत्र अनुसार बैंकहरूले ग्राहकको पहिचान केवाईसीसँग भिड़ाएर पुष्टि भएमा बैंकिङ कारोबार गर्न मिल्नेछ। अर्थात हस्ताक्षर, फोटो वा अन्य विवरणका आधारमा ग्राहकको पहिचान गरी कारोबार गर्न मिल्ने व्यवस्था मिलाइने भएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेपछि वर्तमान परिस्थितिलाई ध्यान दिँदै अहिलेका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निगमले निर्णय गरेको हो। निगमका अनुसार भारतीय आयल कर्पोरेशन आईओसीबाट पेट्रोलको मूल्य प्रति लिटर 3.34 रूपियाँ र डिजल 4.33 रूपियाँ, मट्टीतेल 10.19 रूपियाँ, हवाई इन्धन 4.46 रूपियाँ र एलपी ग्यास प्रति सिलिण्डर 35.62 रूपियाँ बढ़ेर आएको छ। तर भोटेकोशीमा आएको बाढ़ीका कारण सृजित परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरिएको निगमले जनाएको छ। यसरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्दा पनि निगमलाई पाक्षिक रूपमा 1,24,37,00,000 रूपियाँ घाटा हुने देखिएको निगमले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रको बीमा दावी भुक्तानी सहज बनाउन अर्थमन्त्री डाक्टर छोडिम वाग्लेले निर्देशन दिएका छन्। बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले बाढ़ीका कारण भएको क्षतिपछि बीमा दावीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका हुन्। बाढ़ीका कारण निजी सम्पत्तिसँगै जलविद्युत आयोजना तथा सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। हालसम्म प्राप्त विवरण अनुसार बाढ़ीपछि कुल 583 बीमा दावी परेका छन्। यो दावीहरूको कुल अनुमानित रकम 25,87,00,000 रूपियाँ रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढ़ी पीड़ितको सहयोगका लागि सरकारले सार्वजनिक गरेको खाता बाहेक म्याग्दीमा व्यक्तिगत तथा संस्थागत रूपमा राहत संकलन गर्न नदिइने भएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको राजनैतिक दल, सुरक्षा निकाय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिको बैठकले सरकारले सार्वजनिक गरेको आधिकारिक खाता नम्बर र क्यूआर कोड मार्फत मात्रै आर्थिक सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको हो। चीनले नेपाल चीन व्यापारको प्रमुख स्थल मार्ग मध्ये एक तातोपानी नाका अनिश्चितकालका लागि बन्द गरेको छ। कोदारी क्षेत्रमा भत्किएको सड़क मरमतपछि नाका पुनः सञ्चालन गर्ने तयारी भइरहेका बेला चीनले अर्को सूचना जारी नभएसम्मका लागि नाका बन्द रहने जानकारी गराएको हो। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण रसुवागढ़ी नाका अवरूद्ध भएपछि केरूङमा रोकिएका सामानलाई रूट डाइभर्ट गरी तातोपानी नाकाबाट नेपाल ल्याउने प्रयास भइरहेको थियो। व्यापारीहरूले तातोपानी नाका सञ्चालनका लागि पहल गरिरहेका बेला चीनले भने नाका बन्द गर्ने जानकारी दिएको छ। विपत्तिमा पनि ग्यास पकाउने एलपी ग्यासमा कालोबजारी भइरहेको पाइएको छ। गोर्खामा वितरण भएका ग्यासमा व्यापक कालोबजारी भएको पाइएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद कविन्द्र बुर्लाकोटीले सामाजिक सञ्जाल फेसबुक मार्फत ग्यासमा कालोबजारी भइरहेको जनाएका हुन्। सांसद बुर्लाकोटीका अनुसार गोर्खामा वितरण भइरहेका एलपी ग्यासका सिलिण्डर स्ट्याण्डर्ड तौल भन्दा करिब 5 किलो कम रहेका छन्। यसरी विपत्तिमा पनि कालोबजारी भइरहेको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर कार्यवाही प्रक्रिया अघि बढ़ाइएको बुर्लाकोटीको भनाई रहेको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी प्रविधि कम्पनी र एनभिडियाका प्रमुख कार्यकारी अधिकृत सीईओ जेनसेन हुआङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1.5 अर्ब रूपैयाँ भन्दा बढ़ी सहयोग गरेका छन्। उनले बाढ़ी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि भन्दै 1 करोड़ अमेरिकी डलर अर्थात करिब 1 अर्ब 50 करोड़ रूपैयाँ सहयोग गरेका हुन्। अर्थमन्त्री डाक्टर स्वर्णिम बाग्लेले एनभिडियाका सीईओले सो रकम सहयोग गरेको पुष्टि गरेका छन्। अब पालो अन्तर्वार्ताको। आजको अंकमा हामीले शेयर विश्लेषक विमोद दे पन्तसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। देशमा आइपरेको महाविपत्तिपछि शेयर बजार के हुन्छ भन्ने प्रश्नमा आजको संवाद केन्द्रित रहनेछ। प्रस्तुत छ उनै पन्तसँग गरिएको खास कुराकानी।
1: ठूलो संकटमा छौ, देश एउटा महाविपत्तिमा छ। यो देशमा जसरी यो भोटेको सीमा आएको बाढ़ीले यो ति ठूलो जनधनको क्षति गरेको छ,
2: एकदम
1: यो क्षतिका बीचमा लगानी गर्दाको एउटा ठूलो प्रश्न छ। देश यति ठूलो संकटमा गइरहेको बेलामा
2: हजुर
1: अब शेयर बजार चाहिँ के हुन्छ?
2: ठिक छ, देशमा ठूलो संकट भइरहेछ होइन, त्यो एकदम अनपेक्षित एउटा घटना घट्यो। हिजो 72 सालमा घट्दाखेरि एउटा भुइँचालो हामीले एक्सपेक्ट गरेका थिएनौँ, त्यो बेलामा घट्यो। कोविड त अलिअलि हामीलाई आउँदैछ भन्ने कुरो अनुभूति थियो, त्यो थियो,
1: केही तयारी गर्नु भयो।
2: तर हिजोको घटना भनेको 81 मान्छेले चाहिँ 10 मिनट पनि पाएनन्, 15 मिनट पनि पाएनन्, आफूलाई सम्हाल्न पाएनन्। एकदमै फिल्मी शैलीमा जुन हामीले मुभीमा देख्ने जस्तो खालको चाहिँ होइन, त्यो खालको चाहिँ एकदम प्रकृतिको अगाडि कसैको केही लाग्दैन भन्ने कुरा चाहिँ हिजोको अस्तिको घटनाले देखायो होइन। यसले चाहिँ ठूलो मानवीय अनि त्यसपछि भौतिक क्षतिहरू गरेको छ। यसले चाहिँ एउटा लेभलमा चाहिँ आर्थिक रूपमा पनि केही न केही देशलाई चाहिँ होइन अलिकति क्षति चाहिँ पुर्याएको चाहिँ देखिन्छ होइन। अब यस्तो अवस्थामा शेयर बजार के हुन्छ कस्तो हुन्छ भन्ने कुरा त मार्केटले चाहिँ त्यो घटनाको चाहिँ सूचना पाउने बित्तिकै रियाक्ट गरिहाल्ने
1: भनेको यो जुन एकदम त्यो ह्युज प्यानिक देखियो बजारमा वा लगानीकर्तामा, यसको प्रत्यक्ष प्रभाव वा यसको प्रत्यक्ष असर भनेको चाहिँ जुन बाढ़ी पश्चात चाहिँ लगानीकर्ता एकदमै डराए
2: हजुर,
1: अब त सकिन्छ, अब त सकियो सबै भन्ने त्यो खालको मनोविज्ञानले त्यहाँ खेल्यो।
2: हजुर एकदम, जब डर हावी हुन्छ होइन, डरको अगाडि होइन, जब मान्छेले केही पनि देख्दैन त्यसपछि चाहिँ उसले चाहिँ कुनै पनि कुराको चाहिँ डिसिजन लिँदाखेरि चाहिँ एउटा तटस्थ भावले लिँदैन कि एउटा इमोसनमा बगेर लिन्छ होइन। त्यस्तै खालको प्रवृत्ति चाहिँ अस्तिको यो रेड क्यान्डल जुन अहिले मैले यहाँ देखाइरहेको छु, अलिकति जुम गरेर पनि देखाउँछु होइन, यो रेड क्यान्डलमा चाहिँ हजुरको चाहिँ देखियो, झझल्को आयो होइन। त्यो दिनको तपाईँले हेर्नुभयो भने हाइड्रो पावर सेक्टर र नन लाइफ इन्सुरेन्समा चाहिँ यो दुई दिन, यो अस्तिको क्यान्डल र यो हिजोको क्यान्डल होइन, यो क्यान्डलमा चाहिँ धेरै क्षति पुग्यो सेयर मार्केटलाई पनि, यहाँबाट चाहिँ धेरै क्षति पुगेको चाहिँ देखिन्छ।
1: एउटा कारण चाहिँ जस्तो यसमा अब बाढ़ीले धजौं हाइड्रो पावर बगायो, अब हाइड्रो पावरै बगाइसकेपछि त अब के रहन्छ भन्ने एक खालको एउटा लगानीकर्तामा परेको हुन सक्छ भने, अर्कोतिर चाहिँ अब जति पनि क्षति भयो मानवीय भौतिक त्यसको चाहिँ अब इन्सुरेन्सले पनि भरपाई गर्नुपर्छ, त्यसले गर्दा चाहिँ दबाव सृजना हुन्छ भन्ने मनसायले खेलेर चाहिँ खास गरी विशेष गरी हाइड्रो र इन्सुरेन्समा चाहिँ अलिकति बढी यो प्यानिक सिचुएसन देखिएको हो।
2: एकदम हाइड्रोमा देखियो अनि नन लाइफ इन्सुरेन्समा विशेष गरी चाहिँ देखियो, तर ओभरअल अहिलेको क्यापिटलाइजेसन अनि त्यहाँ नम्बर अफ सेयरको हिसाबमा त हाइड्रो पावर कम्पनीहरूले चाहिँ नम्बर अफ सेयर्स 100 भन्दा बढी भइसक्यो, क्यापिटलाइजेसनमा पनि तपाईँको बैंकिङ सेक्टरलाई जित्न जित्न आँटिसक्यो। सो हाइड्रो पावर सेक्टरमा एफेक्ट गर्ने बित्तिकै ओभरअल नेप्से अथवा ओभरअल मार्केटमै चाहिँ एफेक्ट गर्छ क्या होइन, र साइड बाई साइड अब हाइड्रोमा गयो, अब कति हाइड्रो गयो के गयो भन्ने मान्छेहरूलाई याद भएन, थाहा भएन, डेटाहरू आएन। सो पक्कै पनि इन्सुरेन्स त भएको हुन्छ, ब्याङ्कले पनि इन्सुरेन्स गराउन लाएको हुन्छ कुनै पनि हाइड्रोलाई चाहिँ प्रोजेक्ट लोनहरू दिँदाखेरि. सो इन्सुरेन्सलाई पर्ने इम्प्याक्ट होइन र हाइड्रोलाई पर्ने इम्प्याक्ट यो दुईटा हेरेर चाहिँ यो दुईटा सेक्टरलाई चाहिँ एफेक्ट गर्यो. त्यो एफेक्टले चाहिँ ओभरअल मार्केटलाई नै एफेक्ट गरेर चाहिँ यो ठूलो रातो क्यान्डल चाहिँ फर्म भएको.
1: जस्तो यो यस्तो परिस्थितिमा चाहिँ धेरैजनाको प्रश्न के हुन्छ भने विशेष गरी हाइड्रोलाई लिएर, जस्तो खोलामा हाइड्रो थियो त्यही खोलामा आएको बाढीले हाइड्रो जति सबै बगाएर लग्यो, त्यो हाइड्रोको नाममा नाम निशान बाहेक काहीँ केही छैन, हाइड्रो कहाँ थियो भनेर खोज्दा पनि नभेटिने अवस्था छ. यस्तो अवस्थामा चाहिँ मेरो लगानी के हुन्छ भन्ने धेरैजनाको प्रश्न हुन्छ, के हुन्छ यस्तोमा चाहिँ?
2: जस्तो हामीले डेटा नआइकन होइन एकदम हतारमा डिसिजन गर्दाखेरि सधैँ राइट हुन्छ भन्ने छैन, अनुमानमा गरेको डिसिजनहरू गलत पनि हुनसक्छ. र अहिले टेन्टेटिभली डेटाहरू आउन थालेको छ, कति हाइड्रोलाई इम्प्याक्ट गर्यो र त्यो हाइड्रोमा चाहिँ कुन कुन इन्सुरेन्स भएका छन् ती डेटाहरू बिस्तारै आउँदैछन्. सो अहिले सरसर्ती हेर्दाखेरि त हाम्रो 3000 भन्दा माथिको चाहिँ हाम्रो प्रोडक्सन भइरहेछ नि त होइन, त्यसमा चाहिँ अनुमानित 300-400 मेगावट भन्दा माथिमा चाहिँ एउटा लेभलको इफेक्ट पर्यो भन्ने चाहिँ छ होइन. अब ती सबै नेसेमा लिस्टेड हाइड्रो थिए त भन्यो भने धेरै चाहिँ थिएन, विशेष गरी चाहिँ हामीले सरसर्ती हेर्दाखेरि रसवागढी होइन देखि त्रिशुलीमा चाहिँ बनेका हाइड्रोहरू होइन, रसुवागढीमा बनेका, रसुवा त्यो भेगमा बनेका र त्रिशुलीमा चाहिँ बनेका केही हाइड्रोहरूमा चाहिँ क्षति भयो भन्ने छ. तर त्यो लेभलको ठूलो क्षति चाहिँ जुन अहिले प्रोडक्सन सर्टन टाइमले बन्द होला, त्यो रिकभरेबल फेजमा चाहिँ धेरै हाइड्रो छन् होइन, एउटा दुईवटा छ अलिकति नराम्रोसँग चाहिँ प्रभावित भएको भन्ने कुरा चाहिँ आएका छन् होइन. त्यही नै
1: अब यो विपत्तिको कुरा त गर्यौँ हामीले, हामीले योभन्दा अगाडिको विपत्ति पनि देख्यौँ, तपाईँले भने जस्तै भूकम्पको अवस्था पनि हामीले विकराल अवस्थामा पनि पार गरेर यहाँसम्म पुग्यौँ, त्यसपछि कोरोना, त्यसपछि फेरि पनि यो मेलम्चीदेखि लिएर लेन्दे खोलामा आइरहने यी विपत्तिहरूको हामीले सामना गरिरहेछौँ. यी केही समय अगाडि मात्रै जेएनजी आन्दोलन जस्तो यो देशै पुरै ध्वस्तै भयो भन्ने स्थिति पनि हामीले पार गरेर यहाँसम्म आयो. विगतमा फर्केर हेर्दा चाहिँ जब जब यो देशमा यस्ता महाविपत्तिहरू आइपर्छन् त्यो अवस्थामा चाहिँ शेयर बजार के हुन्छ वा के भएको विगत वा इतिहास छ?
2: हजुरलाई चाहिँ हार्स रियालिटी भन्नुपर्दाखेरि चाहिँ जब मान्छे विक्षिप्त हुन्छन्, जब मान्छेहरू लगानीकर्ताहरू डराउँछन् होइन, त्यस्तो बेलामा चाहिँ सेयरको प्राइसहरू अन्डर भ्यालुड हुने देखिन्छ, अथवा त्यस्तो बेलामा चाहिँ सेयरको प्राइसहरू एकदम घट्ने अवस्था देखिन्छ. त्यसले चाहिँ के गरिदिरह हुन्छ भन्दाखेरि चाहिँ लगानीकर्ताहरू जो टाठो बाटो छन् उनीहरूले चाहिँ कहाँ लगानी गर्ने, कुन बेला लगानी गर्ने भनेर हेरिरहेका मान्छेहरू चाहिँ यस्तै बेलामा चाहिँ जुन बेलामा चाहिँ सेयरको प्राइस आफूले सोचेको भन्दा तल्लो रेन्जमा आइपुग्छ अथवा आफूले भनेको रेन्जमा आइपुग्छ अनि बल्ल लगानी गर्छु भन्ने मान्छेहरूले लगानी गरेका हुन्छन्. फर एक्जाम्पल तपाईँको धेरै मान्छे डराए नि त कोभिड आउँदाखेरि होइन, एउटा मार्केटले ऱ्याली लिँदै थियो, कोभिडको खबर आयो, खबर आएपछि त्यो 1600-1700 पुगेको मार्केट त फेरि कहाँ आइपुग्यो भन्दाखेरि 1100 लाइनमा आइपुग्यो कि. कति टाइममा भन्दाखेरि चाहिँ त्यो मान्छेले अनुमान गर्नै नसक्ने, त्यो बढ्दाखेरि कति पिरियड लगाएर बढेको मार्केट लगभग एक हप्ताको अन्तरालमा चाहिँ त्यो पिरियडमा आइपुग्यो क्या. अनि जो मान्छे छुटेका थिए, यो गर्थे म लगानी गर्थे भनेर बसिरहेका मान्छेहरूको लागि चाहिँ अपर्च्युनिटी भयो, उनीहरूले चाहिँ त्यो बेला लगानी गरे. सो त्यो बेलाको कोभिडको बेलाको जुन बन्यो लगभग 1100 चान्सुनको एउटा एरिया छ त्यो नै सबैभन्दा लोएस्ट भयो होइन, र एकैचोटि कहाँसम्म पुग्यो 3200 पुग्यो होइन. र तपाईँले चाहिँ हजुरले चाहिँ भुइँचालोको ताकाको चाहिँ कुरा गर्नुभयो भने अब मान्छेलाई त थाहा होइन भुइँचालो गयो, एक महिनासम्म मार्केटै बन्द भयो त्यो बेला होइन, महिनौ दिनसम्म मार्केट बन्द भएको थियो. र त्यो महिनौ दिनसम्म मार्केट बन्द भइसकेपछि जब मार्केट ओपन भयो लगातार 3 चाहिँ नेगेटिभ सर्किट लाग्यो होइन, लागेकै हो पुरै ओभरअल नेप्सेमै लगातार कुनै पनि कम्पनी 10% घट्ने क्लोज हुने ल. पहिलो दिन 2-3 मिनटमै नेगेटिभ सर्किट लगायो भन्नाले टोटल कारोबारको उसमा, त्यसपछि अर्को दिन खुल्यो 5-10 मिनटमा लाग्यो, अर्को दिन खुल्यो लगभग 20-25 मिनटमा नेगेटिभ सर्किट लाग्यो र चौथो दिनमा एउटा जब खुल्यो नि त त्यो बेला खुलिएको मार्केट कहाँ पुग्यो भन्दाखेरि अल टाइम हाई बनाउनुलाई 1881 हाईमा पुग्यो
0: भूकम्पको बेला
2: भूकम्पको बेलामा होइन र अहिले पनि त्यही हुन्छ भनेर ग्यारेन्टी गर्न खोजेको होइन तर ओभरअल मार्केटको सिचुएसन होइन यो त क्रूर मार्केट हो होइन जब कुनै पनि कुराहरू सस्तोमा भेटिन्छ मान्छेहरूले चाहिँ किन्छन् होइन अनिखेर महँगोमा हुन्छन् बेच्छन् भन्ने नै हो फन्डामेन्टल कुरा नै हो होइन अब अहिले धेरै मान्छे डडाएको अवस्थामा कति मान्छेहरूले चाहिँ डराएर बेचेको अवस्थामा चाहिँ ठूलो पैसा भएका मान्छेहरूले चाहिँ कम्पनी हेरी हेरी किनेको हुन सक्छ भन्ने देखिन्छ
0: यो प्रश्न चाहिँ विशेष गरी यो यस्तो अवस्थामा एकदम धेरै आत्तिएका लगानीकर्ताहरूको अवेरनेसका लागि जस्तो यस्तो बेलामा एकदम यो बजारमा चल्ने हल्ला चाहिँ कस्ता कस्ता हुन्छ
2: यस्तो म कस्ता मान्छे आत्तिन्छन् म भन्नुहुन्छ होइन म चाहिँ फर एक्जाम्पल कोभिडको टाइमको एउटा एक्जाम्पल दिन्छु होइन त्यो बेला एकजना मेरो साथी थियो मार्केटमा चाहिँ मेरै रिकमेन्डेसनमा चाहिँ मार्केटमा छिरेको थियो अनि त्यो बेलाको एकदम रियल कोभिडको कुरा रियल कुरा गरिरहेको छु ल यो कम्पनी ठिक छ नेभिल ब्याङ्क भन्ने त्यो बेलाको कुरा गरिरहेको छु त्यो बेलामा 600-700 चाहिँ नेभिल ब्याङ्क चलिरहेको थियो अनि नेभिल ब्याङ्क ठिक छ अहिले अलिकति प्राइस पनि तल आएको छ यो किन्दै जाऊ तिम्रो क्यापेसिटी के हुन्छ त्यो हिसाबले किन्दै जाऊ भने मैले उसले किन्यो किन्दै गइरहेको थियो 81 के भयो कोभिड आयो होइन कोभिड आएपछि त ऊ मार्केटमा के भयो नयाँ नौलो भयो होइन नयाँ नौलो जस उसले सेयर बेचेको थिएन खालि किनि मात्रै रहेको थियो बेच्ने एक्सपिरियन्स थिएन र भयो के भन्दाखेरि कोभिड आइसकेपछि त सम्पर्क पनि त टुट्यो नि त अनि त्यसपछि चाहिँ मार्केट एउटा लयमा खुल्यो खुल्ने बित्तिकै के भन्दा नेगेटिभ उसमा चाहिँ गयो होइन अनि यस्तै होला भनेर चाहिँ मैले साथीलाई चाहिँ मेसेज गरेँ मेसेज गरेर के भन्यो भन्दाखेरि चाहिँ साथी के गरिरहेछौ सेयर किनिरहेछौ कि बेचिरहेछौ भनेर सोधेँ मैले र त्यति मात्रै लेखेन कि मैले चाहिँ अलिकति सेयर चाहिँ सकेको किनिरहेछु भने होइन अनि त्यो मेसेज गर्दा गर्दै उसले रिड गर्नुभन्दा अगाडि चाहिँ उसले के गरिसकेको रहेछ सेयर बेचिसकेको रहेछ त्यो उसले बेचेको पोइन्ट भनेको त्यो बेलाको चाहिँ लाइफ टाइम त्यो अल टाइम लोमा थियो के त्यो पछि बढेर कहाँसम्म पुग्यो भन्दाखेरि 1400-1500 पुग्यो होइन सो त्यसरी चाहिँ हामीले चाहिँ डराएर किनकि उसलाई थाहा थिएन नि त डर भनेर केही पनि थाहा थिएन लोभ भनेर केही पनि थाहा थिएन टेक्निकल भनेर केही पनि थाहा थिएन कहाँ किन्नेहरू पनि थाहा थिएन कहाँ बेच्नेहरू पनि थाहा थिएन कसैले भनेको मैले भनेको भरमा त उसले सेयर किनिरहेको थियो होइन बेच्नलाई त उसलाई मैले सिकाएको थिएन उसले सिक्न पनि पाएको थिएन बुझ्नुभयो नि सो अहिलेको कन्टेक्स्टमा पनि के हुनसक्छ भन्दाखेरि कति मान्छेहरू आत्तेर चाहिँ अन्धोधुन्धो बेचेका हुन सक्छन् सेयरको प्राइस नहेरिकन कति त ओभर भ्यालुड छन् त्यो ओभर भ्यालु भएको सेयरहरू बेच्दाखेरि खास फरक पर्दैन तर जो चाहिँ अन्डर भ्यालुडमा आइसक्यो जसको चाहिँ भ्यालुएसन तल आइसक्यो त्यस्तोहरू सेयर चाहिँ आज 10%, 20%, 30% होइन यो 3 दिनमा त तपाईँले हेर्नुभयो नि कति कम्पनीहरूमा त 20%, 25%सम्म गएका छन् त्यो गएकोमा पनि त्यहाँ लोमा बेच्ने मान्छेहरू त होला नि त होइन कसैले नि त कसैले त्यो लोमा बेचेको छ होइन अब त्यो फेरि लोमा आउने सम्भावना कति छ त होइन अब कुनै कुनै हाइड्रो अब फुल्ली डिस्ट्रक्ट भएको छ केही फङ्सनल छैन पावर हाउस छैन हाइड्रोको ड्याम पनि छैन केही पनि छैन होइन जेरो भएको छ भने त्यसमा आई एग्री त्यो चाहिँ इमोसनल भएन होइन भ्यालु बेस चाहिँ हजुरको लगानी गर्ने मान्छेहरूले बेच्छन् ठिक छ होइन तर कुनमै केही भएकै छैन तर एउटा दुईटा तिनवटा हाइड्रोको लयलयमा लाएर बाँकी सबै हाइड्रो गर्नुपर्छ भन्ने छैन एउटा दुईटा तिनवटा इन्सुरेन्सलाई चाहिँ एफेक्ट गरे भन्दा बाँकी सबै इन्सुरेन्स घट्नुपर्छ भन्ने छैन त्यो चाहिँ अपर्च्युनिटी हुनसक्छ भन्ने कुरा नै
0: भनेको यस्तो परिस्थितिमा चाहिँ सही सूचना केलाउनु नै बुद्धिमत्ता हुन्छ
2: यस्तो प्यानिक टाइममा चाहिँ
0: एब्सर्ट
2: रूपमा होइन एब्सर्ट रूपमा चाहिँ इम्पल्सिभ भएर डिसिजन लिनु भन्दा चाहिँ अलिकति धैर्यता लिएर होइन आफूलाई काम डाउन गरेर वास्तविक यथार्थ थाहा पाएर बरु भोलि म 20 रुपियाँ तल बेच्छु होइन तर यथार्थ थाहा पाएर बेच्छु होइन जस्तो दुई चारवटा हाइड्रो गएको छ नि त अब त्यसमा चाहिँ सेयर छ भनेपछि अब हाइड्रो नै छैन भनेपछि त्यसमा लगानी गरेको त कुनै अर्थ भएन
1: होइन
2: अब त्यस्तो आइडेन्टिफाई गरेर चाहिँ ल मैले चाहिँ 20 रुपियाँ भए पनि अर्को 30 रुपियाँ भए पनि होइन यो त जेरो भ्यालुमा गइसक्यो भन्ने कुरालाई म आज 200-300 कतिमा छ बेच्न पाएँ भने त राम्रो भयो नि त त्यो चाहिँ मोनिटरी भ्यालु हेरेर गर्ने डिसिजन भयो होइन त्यसरी चाहिँ हामीले गर्नुपर्छ
0: हवस् त यहाँको विशेष समय र संवादका लागि धेरै धेरै धन्यवाद
2: धन्यवाद
0: हवस् त आदरणीय श्रोता आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै कार्यक्रम सम्बन्धी केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै 9855106648 सम्पर्क गर्न सक्नुहुनेछ आजका लागि कार्यक्रम सकियो कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस् नमस्ते

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयस पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 9852 67793, 97659 50960। दोस्ती टु मिट सप, मिट सप, मिट सप।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860 39 62, 9560 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले?
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ज्ञान बिना हो भक्ति पे भक्ति बिना नहीं ज्ञान भक्ति बिना हो ज्ञान जो लावत उर अभिमान भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन तर ज्ञानलाई भक्तिको परमा आवश्यकता छ किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ।
1: नमस्कार कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे।
0: श्रोताबिन्द मानव जीवनको यथार्थता परम चरम लक्ष्य र अद्वितीय ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरूष सद्गुरूको नै आवश्यकता पर्दछ अन्यथा अर्थको अनर्थ हुन जान्छ। हामी त यस कलियुगका सौभाग्यशाली हौं किनकि हामीले त 500 मुद्दन्य विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौं। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौं स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।
2: अनन्त श्री विभूषित जगतगुरू श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा पुराण एवं अन्यान्य धर्म ग्रन्थहरूमा रहेका विरोधाभाषी सिद्धान्तहरूको समन्वय गर्दै भगवत प्राप्तिको सर्वसुगम एवं सर्वसाध्य मार्गको प्रतिपादन गर्न लाग्नु भएको छ। यहाँहरू स्वामीजीका सारगर्भित प्रवचन मनोयोगका साथ श्रवण गर्नुहोला। प्रवचन धारावाहिक हुनेछ अतएव प्रतिदिन सुन्न अनिवार्य छ।
3: मूर्ति पूजा हाम्रो लक्ष्य होइन, मूर्ति त एक आधार हो। आधार हेर्नुहोस् मानिलिनुहोस् कि तपाईँहरूको संसारमा कोही एक महिला छ, उसको पति विदेशमा गएको छ, त अब पतिको वियोगमा श्रीमती रात दिन फोटो हेरेर श्रीमानको आराधना गर्छे, त फोटोमा हेरेर यही भन्दै थिए पतिदेव कहिले आउँछौ तिमी, म यहाँ तिम्रो वियोगमा छु। अब पति विदेशबाट फर्केर आयो, ढोका ढ्याङढ्याङ गर्दैछ, ए ढोका खोला ढोका खोला, अब उतै फोटोकै आराधना गरिरहोस्, यही हो लक्ष्य। त्यो त एक आधार मात्र हो, मेरो पति यस्तो स्वरूपको छ। वास्तविक चैतन्यको सेवा गर्नु पर्यो। तपाईँहरूको संसारमा विवाह इत्यादि हुनलाई पहिला फोटो ल्याएर देखाउँछन्, त फोटो ल्याएर देखाएपछि त्यही फोटो हेरिरहनुहुन्छ कि फेरि अरू काम पनि गर्नुहुन्छ विवाह इत्यादि? त यो मूर्ति इत्यादि सब त्यो फोटो समान हो, यसले लक्ष्य दिन सक्दैन। माध्यम हो केवल, तर यहाँ संसारमा लक्ष्य बनाए सबले त्यही पत्थर नै। वेद भन्छ अज्ञान भावनार्थाय प्रतिमा परिकल्पिता, जाबाल दर्शनोपनिषद्को 59 मन्त्र। ए मूर्ति आदि त एक भगवान देखा छैन त्यसकारण आधार दिया हो, तर सधैँ ढुङ्गाको पूजा गरेर हुँदैन भाइ, यो बताउँछ वेद। तर हामीले जीवन त्यसैमा बिताइदियौं र यही ठान्दछौ कि हाम्रो भगवत प्राप्ति हुन्छ, वैकुण्ठ हुन्छ, मरेपछि वैकुण्ठ पाइन्छ, यो भ्रममा छौं हामी। तमाम तीर्थ यात्रा इत्यादिको चक्कर लगाउँछौ जबकि भगवान सर्वत्र सर्वव्यापक छन् यो पनि बोल्छौ हामी, तर हामी नै भेद गर्छौ। तीर्थमा 100% भगवान, गाईघाटको राधा कृष्ण मन्दिर शिव मन्दिरमा 25% भगवान, घरमा 10% भगवान,

भेद राखो अमी तो कहा माने मामले भगवान सर्वव्यापक छन। त्यसैले यो प्रकारले हुँदैन, निष्कर्ष यो हो कि हामी भगवानलाई मान्न त परै जाओस् जान्दा पनि जान्दैनौ। कोही कोही हुन्छन् जब प्रमाण दिएपछि सब वेद शास्त्र सम्झाएपछि, तर धेरै व्यक्तिहरू यस्ता हुन्छन् परम्परालाई नै थान्ने, परम्परालाई बस यो गर्दै आए बाउ बाजेले यसलाई गर्नु छ बस अरू कुरा जान्दैनौ। हामी त एउटाको बाजेलाई कुकुर पाल्ने शौक रहेछ, तमाम कुकुर पालेको घरमा, त श्राद्ध गर्ने बेलामा कुकुर आएर काखमा बस्यो, त पण्डितजीले आपत्ति जनाए, खबरदार जजमान यो गर्न पाइँदैन, पशुले कहाँ छुन हुन्छ यहाँ श्राद्ध गर्ने बेला, त हजुरबाले कुकुर बानी दिए एक खम्बामा, त्यसपछि श्राद्ध गर्न थाले। त छोरा नातिले हेर्दै आए त यही सोच बनाए कि श्राद्ध गर्ने बेला कुकुर बान्न पर्ने रहेछ कुकुर, र पछि त त्यो पूजा सार्जमहरू श्राद्धको सामग्री बटुल्न अल्छी लागे त केवल कुकुर बाँधेर श्राद्ध गरिदिए। यो परम्परा यो प्रकार पाखण्ड पाराले चल्दै आए त हामी त्यसैको पछि लाग्छौं। ठिक त हेर्नुहोस्, तपाईँहरू मान्नुहोस् न मान्नुहोस्, वास्तविकता यही हो। यदि तपाईँहरू यो लजिकद्वारा मान्नुहुन्न भने आउनुहोस् म वेदद्वारा सिद्ध गरिदिन्छु। भगवानलाई कसैले जान्नै सक्दैन, वेद स्वयं भन्छ। वेद के हो? वेदो नारायण साक्षात, वेद स्वयं भगवान हो। भगवानले भने त मान्नु पर्यो नि। वेद भन्छ सवेति वेद्यम न च तस्यास्ति वेत्ता तमाहुराग्रम पुरुकम महान्तम। श्वेताश्वतर उपनिषद तेस्रो अध्यायको 19 मन्त्र वेद भन्छ। ए त्यो भगवान सब जान्दछ, सवेति वेद्यम ऊ चाहिँ सब जान्दछ, तर उसलाई कसैले जान्दैन, भगवानलाई कसैले जान्नै सक्दैन, वेद ठोकुवा गर्दैछ। तपाईँहरू मान्ने दावा गर्नुहुन्छ, वेद स्वयं भन्छ मलाई कसैले जान्न सक्दैन म भगवान। अरे तपाईँहरूलाई वेदमा के भने डाउट लाग्यो, तपाईँहरूको घर घरमा भएको ग्रन्थबाट बताइदिऊ, नम्बर पनि बताइदिन्छु, भरे खोलेर पढ्नु होला। माम तु वेदन कश्चन गीता 7 अध्यायको 26 श्लोक पढ्नुस् भरे गीता खोजेर। अर्जुन माम तु वेदन कश्चन, मलाई कसैले जान्नै सक्दैन, असम्भव। स्वयं भगवान बोल्दैछन् गीतामा, त फेरि मानेको दावा गर्नुहुन्छ? पत्थर आदि पूजा गरेर पाठ गरेर तपाईँ यो ध्वास दिनुहुन्छ कि हामी जान्दछौ भगवानलाई मान्दछौ? गीता पढ्नुहोस्, वेदबाट त बताए, भागवत पढ्नुहुन्छ तपाईँ पाठ आउनुहोस् भागवतबाट पनि सिद्ध गरिदिन्छु।

0: काल जवह भागवत दसों स्कंद को 87 अध्याय को 24 श्लोक खोजे पढ़नु भागवत चिच्चाई चिच्चाई भन्छ ए मलाई कसैले जान न सक्दैन भगवानलाई कसैले जान न सक्दैन न मानवले न दानवले न देवताले यहाँ सुन्नु बताइयो स्पष्ट बताइयो कसैले जान न सक्दैन तपाईँ दावा गर्नुहुन्छ देवताहरू त दावा गर्न सक्दैनन् हामी भगवानलाई जान्दछौ
1: राम अतर्क्य बुद्धि मन बानी
0: यो तिम्रो जुन मन बुद्धि छ त्यसले भगवानलाई जान्ने असम्भव रामायण पनि भन्छ सक्दैनौ जान्न
1: यस्य मतम तस्य मतम मतम यस्य न वेद सह अभिज्ञात विजानताम विज्ञात मभिजानताम वेद पुनः भन्छ
0: केन उपनिषद दोस्रो खण्डको तेस्रो मन्त्र ए भगवानलाई जान्ने कुरा गर्छौ तिमीहरू भगवान कसैले जान्दैन यदि जानेको छ भने पनि त्यसले बताउनै सक्दैन जसले बताउँछ त्यसले जानेकै छैन त फेरि कसरी जान्दछ
1: दोज हु नो डोन्ट से दोज हु से डोन्ट नो
0: यो हिसाब किताब हुन्छ जसले जानेको भन्छ त्यसले जानेको छैन जसले जानेको छ त्यसले बोल्नै जान्दैन त कसरी जान्दछौ तिमी ताओइजम पनि भन्छ
1: गड हुम वी क्यान अन्डरस्ट्यान्ड वुड बी नो गड
0: पाश्चात्य दार्शनिक एचएफ जे कविले घोषणा गरिदिए ए भगवान कसैले जान्न सक्दैन यदि भगवानलाई हामीले जान्यौँ भने त हामी भगवान भइगयो नि हाम्रो अन्डरमा वो भगवान हामीले जान्यौँ त्यसैले भगवान कसैले जान्न सक्दैन यो निष्कर्ष
1: हेर्नुहोस् सृष्टिकर्ता ब्रह्मादि जसले शून्यबाट यत्रो संसारको सृष्टि गरे यति ठूला वैज्ञानिक ज्ञाता ज्ञानी तमाम तपाईँहरूको संसारका वैज्ञानिकहरूले ठूल्ठूलो घोषणा गर्छन् दावा गर्छन् हामीले यो उत्पादन गर्यौं यो आविष्कार गर्यौं सोध्नुहोस् ती वैज्ञानिकहरूलाई तिमीले जुन आविष्कार गर्यौ त्यो कहाँबाट ल्यायौ जन्मिँदाखेरि आमाको पेटबाट लिएर आएको थियौ त्यो त थिएन त फेरि कहाँको वैज्ञानिक तिमी हाम्रो वैज्ञानिक हेर ब्रह्माजी जसले शून्य केही थिएन शून्यबाट यत्रो संसार बनाइदिए तिमी त यही संसारमा भएको यो चिज लिन्छौ प्लस माइनस गर्छौ फेरि बनाएर देखाउँछौ यो बनाए त पदार्थ त अलरेडी थियो यही अरे अर्काले मेहनत गरेर दुःख गरेर कमाएर ल्याएको चामल दाल तरकारी ठिक्क पार्दछ पकाएर के फुर्ती लगाउँछौ चामल दाल कमाएर ल्या त अर्कैले हो त यति ठूला वैज्ञानिक भए ब्रह्माजी ज्ञाता उनी स्वयं बोल्दैछन्

0: यया मोहित भक्तयस्त्विदं विनिर्मितं चात्मसमं प्रचक्ष्महे। पर्णुस भागवत 2:36 दोस्रो स्कंद को 6 अध्याय को 36 श्लोक। ब्रह्मा जी स्वयं बन्दछन् म भगवानलाई जान्दिन, न अहम म जान्दिन, न अहम। र मेरो एक दोस्त छ साथी कैलाशमा बस्छन् भगवान शंकर, ती पनि भगवानलाई जान्दैनन्। यी नारद इत्यादि जुन छन् सनकादिक, यी त मेरै छोरा नाति हुन्। जब मै जान्दिन त मेरा छोरा नातिले के जान्दछन्? ती पनि जान्दैनन्। स्वर्गादिक देवताको त हैसियतै के छ? ती पनि जान्दैनन्। स्वयं ब्रह्माजी घोषणा गर्दैछन् कि भगवानलाई कसैले जान्दैन। अब तपाईँहरू दावा गर्नुहुन्छ कि हामी जान्दछौ, मान्दछौ, त्यसैले पूजा पाठ गर्छौ? या त ब्रह्माजी भन्दा नि बढी बुद्धि छ भनेर दावा गर्नु पर्यो, या त फेरि यही उपाय हो। त नजान्नुको कारण के हो आउनु, त्यसमा प्रकाश पार्दैछु म। हेर्नुहोस्, वेदमै यसको विज्ञान छ, साइन्स छ। भगवानलाई किन जान्न सकिँदैन? वेद भन्छ इन्द्रियभ्यः पराह्यर्थ अर्थेभ्यश्च परम मनः, मनसस्तु परा बुद्धिर् बुद्धेरात्मा महान् परः, महतः परमव्यक्तमव्यक्तात् पुरुषः परः, पुरुषान्नापरम् किञ्चित् सा काष्ठा सा परा गतिः। कठोपनिषद पहिलो अध्यायको तेस्रो बल्लीको 10-11 मन्त्र, यहाँ पूरा विज्ञान सम्झाइएको छ। भगवानलाई किन हामी जान्न सक्दैनौ, के कारण? या बताइयो कि हाम्रो जुन इन्द्रिय छ नि, इन्द्रिय हरेक चिज हामी यही इन्द्रियबाट ग्रहण गर्छौ। कानबाट कानको विषय श्रवण गर्छौ, यदि कान थुन्यो भने हामी सुन्न सक्दैनौ। आँखाबाट हामी वस्तु देख्छौ, यदि आँखा बन्द गर्यौं भने हामी कान नाकले देख्न सक्दैनौ। जिब्रो नचलाइकन स्वाद आउँदैन। यी सब जुन इन्द्रिय छन् नि हाम्रो कुनै पनि चिजको अनुभव गर्नलाई, जस्तै हामी कानमा चिनी हालौँ, मह हालौँ त स्वाद आउँछ? आउँदैन, जिब्रोमै हाल्न पर्यो। आफ्नो विषय छ यसको। त यही 5 चिज छन् हाम्रा। चलो 10 मान्नुहोस्। हातलाई मान्नुहोस्, पाउलाई मान्नुहोस्, बाणीलाई मान्नुहोस्, गुदालाई मान्नुहोस्, मलमूत्रद्वार 10 मान्नुहोस्, यी कर्मेन्द्रियलाई पनि मान्नुहोस्, त 10 भयो। यो हाम्रो जान्ने चिजहरू छन्, ठिक। तर यो भन्दा पर यसको विषय छ, यसको भोग गर्ने सामग्री। हेर्नुहोस्, जस्तै यहाँ तपाईँको हातमा खिर छ। अब त्यो खिर हेरेर तपाईँ यो बताउन सक्नुहुन्न कि यसमा गुलियो कति छ, त्यसको निमित्त खानै पर्छ नि, अनि मात्र बताउन सक्नुहुन्छ। एक शरबत गुलियो छ कि अमिलो छ, नुनिलो छ, नखाइकन थाहा हुँदैन। त्यसैले हाम्रो इन्द्रिय भन्दा इन्द्रियले ग्रहण गर्ने विषय माथि छ, त्यसको बारेमा हामी जान्दैनौ। र यो इन्द्रिय र इन्द्रियले ग्रहण गर्ने पदार्थ भन्दा माथि मन छ, मन यसको मालिक। र त्यो मन जुन छ, मनले जब आज्ञा दिन्छ हामीलाई, त हाम्रो इन्द्रियहरूले कार्य गर्छन्। मनको नौकर हो यो सब। हेर्नुहोस्, बिहान सबैले तपाईँलाई उठ्न मन लाग्दैन, उठ्न मन नलागेर बसिरहेको बेलामा यो शरीर उठ्दैन। त मनले भन्छ अरे उठ उठ उठ, बच्चालाई स्कुल पठाउनु छ, खाना बनाउनु छ, या यो ठाउँ जानु छ, मनले बताउँछ नि। तब मनले आज्ञा दिन्छ त हाम्रा गोडाहरू चल्न थाल्छन्, हात चल्न थाल्छन्। त मन माथि छ, त्यो मन भन्दा पनि माथि बुद्धि छ, बुद्धि। त यो बुद्धि भन्दा पनि माथि एक चिज छ, त्यो हो आत्मा। आत्मा यदि हाम्रो शरीरमा आत्मा नहोस् त यो शरीर के हो? मुर्दा। अब त्यहाँ भित्र केही पनि सोच विचार हेर्ने ओर्ने केही कामै हुँदैन, लास लडिरहेछ। यदि आत्मा छैन भने यो शरीरले काम गर्न सक्छ? न इन्द्रियले काम गर्न सक्छ, न मनले गर्न सक्छ, न बुद्धिले गर्न सक्छ। त आत्मा छ त यसको सिक्वेन्स के हो इन्द्रिय यो माथि मन मन माथि बुद्धि बुद्धि सबको मालिक हो हाकिमको चेयर माथि हुन्छ नि ऊ हाकिम हो बुद्धि त्यसको नौकर मन हो मनको नौकर यो इन्द्रिय हो त यो इन्द्रिय मन बुद्धि भन्दा माथि आत्मा छ आत्मा बिना यी तीनै चिज चल्न सक्दैनन् त यो आत्मा भन्दा पनि माथि माया तत्व छ एक माया तत्व जसले हामीलाई अन्डरमा राखेको छ र त्यो माया भन्दा माथि परमात्मा छ भगवान छ जसलाई हामीलाई जान्नु छ त हेर्नुहोस् फेरि एकचोटि बुझ्नुहोस् इन्द्रिय मन बुद्धि यो माथि आत्मा त हाम्रो जान्ने चिज के भयो इन्द्रिय मन बुद्धि यो इन्द्रिय मन बुद्धिले हामी आफ्नै आत्मालाई जान्दैनौ जान्नुहुन्छ तपाईँहरू कोही आफ्नो आत्मालाई जानेको दावी गर्नुहुन्न न देख्नु भएको छ न फिलिङ गर्नु भएको छ त जब हाम्रो साधन जुन छ इन्स्ट्रुमेन्ट जुन छ त्यसले हाम्रो आफ्नै आत्मालाई जान्न सक्दैन भने त्यो आत्मा भन्दा माथि माया छ माया भन्दा पनि माथि परमात्मा छ त कसरी जान्न सकिन्छ प्रश्नै उठ्दैन अरे हामीसित साइकल छ साइकल लिएर हामी अमेरिका जाने सपना देख्न सक्छौँ हवाई जहाज चाहियो नि त हामीसँग साधनै छैन त फेरि हामीले जान्ने प्रयत्न किन गर्नु कसरी जान्न सक्छौ हेर्नुहोस् हामीसँग जान्ने चिज यही छ जस्तै मानिलिनुहोस् कि तपाईँहरू कुनै पनि पदार्थलाई जस्तै हेर्नुहुन्छ जस्तै यो के हो घडी तपाईँले हेर्नुहुन्छ त घडी जुन तपाईँले बोल्नुभयो यति बोल्नुमा हेरेर बोल्नुको पछाडि धेरै काम भइसकेका हुन्छन् तपाईँहरूलाई थाहा हुँदैन तर भइसकेका हुन्छन् जस्तै यो आँखाले हेरेर घडीलाई यो घडी हो भनेर डिसिजन गर्न सक्दैन आँखाले हेर्नुहोस् तपाईँहरूलाई निदाको बेलामा मैले तपाईँहरूको आँखाको अगाडि घडी घुमाइदिए 10 मिनट त्यसपछि आँखा खोलेपछि तपाईँहरू बिउजेपछि मैले सोधे कि मैले आँखा अगाडि के घुमाइदिएको थिएँ त तपाईँहरू भन्नुहुन्छ थाहा भएन यानि कि आँखाले यदि डिसिजन गर्ने भए त तपाईँहरूले बताउन सक्नुपर्ने नि घडी भनेर यसको मतलब आँखाले स्वयं डिसिजन गर्न सक्दैन यसले यो जुन पदार्थ छ यसको फोटो खिच्छ यसको सामानको बारेमा लेख्छ टिप्पणी उठाउँछ र आफ्नो हाकिमलाई पठाउँछ कसलाई मनलाई मनलाई त मनले त्यसको संकल्प विकल्प गर्छ यस्तो यस्तो चिज के हुन सक्छ अझ विस्तृत बनाउँछ तर डिसिजन मनले पनि गर्न सक्दैन त्यो चिज बुद्धि कहाँ पठाउँछ ए आँखाले यस्तो यस्तो चिज देखेर पठाएछ त्यो हो के हुन सक्छ डिसिजन देऊ आफ्नो हाकिमलाई पठाउँछ बुद्धिलाई जसरी तपाईँहरूको संसारमा पनि कुनै कर्मचारी फिल्डमा जान्छ उहाँको वस्तु स्थिति लिएर आउँछ फाटवालालाई दिन्छ फाटवालाले त्यसमा टिप्पणी उठाएर त्यसमा के गर्नुपर्ने यो निर्णय हाकिम कहाँ पेश गर्दै गर्दैन हो त्यही प्रकारले त यहाँ बुद्धि कहाँ पठाउँछ त बुद्धिले भन्छ ए यो त घडी हो घडी यसलाई घडी भन्छन् हजार पटक देखाएको छ भन्दै घडी हो त बुद्धिले जब भन्छ त मनमा आउँछ त्यो कुरा त्यहाँबाट मनले बाणीलाई आज्ञा दिन्छ भन्दै घडी हो त फेरि बाणीले भन्छ यो घडी हो यो प्रोसेस हुन्छ तपाईँहरूको तर जुन चिज बुद्धिमा अलरेडी छ सेफ भएर बसेको सुरक्षित छ ज्ञान त्यो मात्र बताउन सक्छ तपाईँहरू मध्ये कतिजनालाई यसलाई के भन्छन् यसको भित्रको स्पार्टलाई के भन्छन् थाहा छैन यदि कुनै नचिनेको चिज तपाईँले भेट्नुभयो हातमा लियो भने लिएर पल्टाइ पल्टाइ गर्नुहुन्छ तपाईँहरू बताउन सक्नुहुन्न त्यो के चिज हो यसको मतलब आँखाले डिसिजन गर्न सकेन मनले पनि सकेन बुद्धिलाई पनि त्यसको बारेमा ज्ञान छैन त्यसैले बताउन सकेन प्रोसेस यो हुन्छ चाहे एक भूसुना होस् चाहे बुद्धिका अन्तिम अथोरिटी बृहस्पति सरस्वती हुन् सबको यही प्रोसेस हुन्छ यानि कि निष्कर्ष यो कि हामीसँग जान्नको निमित्त साधन यी तीन छन् इन्द्रिय मन बुद्धि अरू चौथो चिज छैन हेर्नुहोस् अझ यसरी बुझ्नुहोस् हामीलाई काठमाडौँ जानु छ त काठमाडौँ जानलाई तीन नै उपाय छन् या त तपाईँहरू हिँडेर जानुहोस् या त गाड़ी चढ़ेर जानुस या हवाई जहाज चढ़ेर जानुस है ना? ये तीन उपाय छ नि, चौथो कुनै उपाय छैन। त्यस्तै हाम्रो जान्नलाई पनि यही तीनटा छ, तर यहाँ तीनटाको तह छ, इन्द्रिय मन बुद्धि। बस जुन इन्द्रिय मन बुद्धिले हामी आफ्नै आत्मालाई जान्दैनौ भने, आत्मा भन्दा माथि माया, माया भन्दा पनि पर रहेको परमात्मालाई हामी कसरी जान्न सक्छौ? तमाम व्यक्तिहरू हेर्नुहोस्, तपाईँहरू यो त गर्नुहुन्छ नि, जब स्वास्थ्य खराब हुन्छ त तपाईँहरू डाक्टर कहाँ जानुहुन्छ, डाक्टरले तपाईँको रगत निकाल्छ, टेस्ट गर्नुपर्छ भन्छ। अब रगत त त्यही थियो नि, त्यही हेरेर बताइदिए हुन्थ्यो नि के रोग लाग्यो हो, तर जान्दैन। त्यसको निमित्त साधन चाहिन्छ, ल्याबमा पठाउँछ, ल्याबमा टेस्ट गरेपछि बल्ल तिमीलाई यो रोग लागेको छ भनेर डिसिजन लिन सक्छ। त साधन हुनु पर्यो, त हामीसँग त साधन नै छैन भगवानलाई जान्ने। जब आफ्नै आत्मा जान्न सक्दैन भने भगवानलाई जान्ने साधन नै छैन, त फेरि के आधारमा हामी दावा गर्दैछौ कि हामी जान्दछौ? हाम्रो बुद्धिको प्रवेश नै छैन त्यहाँ, भगवानको ठाउँमा हाम्रो पहुँचै छैन, हाम्रो साधन जुन छ त्यहाँ बुद्धिको प्रवेशै छैन, त फेरि हामी कसरी दावा गर्न सक्छौ भगवानलाई जान्ने मान्ने? बताउनुहोस्। अब नजान्नुको अन्य कारणहरू अझै छन्, सुन्नुहोस्। वेद भन्छ भगवान दिव्य छ, दिव्य, तिमी माइक छौ। अघि मैले बताएँ नि, मायाको अन्डरमा छौ हामी। अजा मे काम लोहित शुक्ल कृष्णाम बहवी प्रजा सृजमानाम स्वरूपा, अजा हे को जूस माडो नुसेते जहा तेन्यम भुक्त भोग्याम जोन्यः। श्वेता श्वेतर उपनिषद 4:5। माया एक तत्व छ जीवात्मा र परमात्माको बीचमा, त्यो माया तत्वको कारणले जीवात्माले परमात्मालाई जान्न सक्दैन।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 MHz आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ, अन्यथा अधुरो ज्ञानले लाखको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98 5 60 35 800 र 98 4 60 24 162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल भाद्र महिनाको 22 गते सोमबार, ईस्वी सम्वत सेप्टेम्बर 7 तारीक सन 2026, श्री शाक्य 1948, नेपाल सम्वत 1146, रौद्र नामको सम्वत सरह। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार भाद्रपद कृष्ण पक्ष चलिरहेको छ। आज भाद्रपद कृष्ण पक्षको एकादशी तिथि दिनमा 4:02, त्यसपछि द्वादशी तिथि लाग्नेछ। नक्षत्रमा पुनर्वसु साँझमा 6:22, त्यसपछि तृतीय नक्षत्र लाग्नेछ। विष्कुम्बादी युगमा व्यतिपात 5:04, त्यसपछि परिद्युग लाग्नेछ। कर्णमा कौलव अहोरात्र रहनेछ। आनन्दादि युगमा आज डोमरा योग रहनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछन्। आजको दिन मान 31:17 अर्थात 12:33 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:45 रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:16 हुनेछ। त्यसै गरी चन्द्रमा उदाउने समय रातिमा 1:18 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि दिनमा 3:44 रहेको छ। आज अझ एकादशी व्रत गर्ने दिन रहेको